0: 20,000 रुपैयाँ पाउने।
1: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिइभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
1: सिटिइभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
0: सम्पर्क फोन नम्बर 9857035578, 9857075540, 9865367788।
2: बेचर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: काया कहिरनमा अब खबरको सिलसिला। सरकारले 1.5 दर्जन भन्दा बढ़ी प्रकारका कर असुली गर्दै आए पनि पछिल्लो समय सरकारी ढुकुटी निरन्तर घाटामा रहँदै आएको छ। सर्वसाधारणले पाउने सेवा सुविधा पनि न्यून नै छ। आयमा 39% कर लाग्दा सर्वसाधारणले उपभोग गर्ने प्राथमिक कृषि उत्पादन, औषधि र छूट दिएका बाहेक अन्य सबै वस्तु तथा सेवामा 13% मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ। संघीय सरकार ले व्यक्तिगत एवं संस्थागत आयकर, मूल्य अभिवृद्धि कर अर्थात भ्याट, भन्सार महसूल, अन्त शुल्क संकलन गर्दै आएको छ। यसै गरी सेवा र वस्तु उपभोगको आधारमा कर र गैर कर गरी वैदेशिक रोजगारीमा सेवा कर, शिक्षा सेवा कर, पूर्वाधार विकास कर, सड़क मरमत सुधार कर, प्रदूषण नियन्त्रण कर, टेलिफोन सेवा शुल्क, विलासिता शुल्क, डिजिटल सेवा कर, क्यासिनो रोयल्टी, सिनेमा विकास कर, स्वास्थ्य जोखिम कर, हरित कर, सड़क निर्माण दस्तुर लगायतका शीर्षकमा सरकारले राजस्व संकलन गर्दै आएको छ। यसबाहेक प्रदेश र स्थानीय तहको क्षेत्राधिकारभित्र रहेको कर पनि जोड्दा यस्ता कर र शुल्कको संख्या धेरै हुन्छ। व्यक्तिगत आयकरको दरमा मात्र होइन अर्थतन्त्रमा राजस्वको हिस्साका हिसाबले पनि नेपाल दक्षिण एसियामा सबैभन्दा धेरै राजस्व उठाउने देश बनेको छ। कर प्रशासनका जानकार एवं पूर्व सचिव लक्ष्मण अर्यालले भन्नुभयो, नेपालमा करका प्रकार धेरै भए अब एकीकृत कर प्रणालीमा जानुपर्छ, करको दर पनि घटाउनुपर्छ। अर्थतन्त्रसँग तुलना गर्दा राजस्वको हिस्सा झण्डै 19% छ। मूलत आर्थिक गतिविधि सुस्त हुँदा पछिल्ला वर्षमा राजस्व परिचालनमा शिथिलता आएको सरकारी प्रतिवेदनले समेत औल्याएको छ। सरकारले असुल्ने करका मुख्य शीर्षकहरू आयकर, मूल्य अभिवृद्धि कर, भन्सार महसूल, अन्त शुल्क सहितको यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
0: धेरै उपभोक्ता दैनिक उपभोग्य वस्तु विशेष गरी चामल र खाने तेलको मूल्य निरन्तर बढ़िरहेकाले कठिनाईमा छन्। मूल्य वृद्धि हुनुका पछाडि पश्चिम एसियामा जारी द्वन्द्वसँगै धेरै कारण रहेको अर्थशास्त्री र व्यापारी बताउँछन्। आयातमा निर्भर नेपाल विश्वव्यापी बजारमा हुने अवरोधप्रति अत्यन्त संवेदनशील छ, जसको सबैभन्दा ठूलो असर न्यून आय भएका घर परिवारमा पर्छ। पछिल्ला 3 महिनामा डिजेलको मूल्य 60% र पेट्रोलको मूल्य 28% वृद्धि भएको छ। एलपीजी सिलिण्डरको मूल्य 11.5% बढ़ेको छ। इन्धनको मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाड़ा करिब 20% बढ़दा मालवाहक यातायात खर्च पनि 17% वृद्धि भएको छ। उपभोक्ता मूल्य वृद्धि हुनुको कारण इन्धनको मूल्य वृद्धि मात्रै होइन, नेपाली रूपैयाँको तुलनामा अमेरिकी डलर बलियो भइरहँदा आयातित वस्तु अझ महँगो भएका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार अप्रेलको मध्यसम्म उपभोक्ता महँगी दर 4.47% बढ़ेको छ, जुन 13 महिना यताकै उच्च हो। कान्तिपुरमा खबर छ।
4: लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक

0: वर्ष 83-84 का लागि कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र डिजिटल सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मन्त्रालयको संख्या घटाउनेदेखि कृषि आधुनिकीकरण, रोजगार सिर्जना र सेवा प्रवाह सुधारसम्मका योजना लुम्बिनी प्रदेश सरकारले अगाडि सारेको छ। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। यसैबीच कोशी प्रदेश सरकारले हरेक वर्ष लोकप्रिय नीति तथा कार्यक्रम ल्याए पनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ। त्यस्तै अवस्था मधेस सहित अन्य प्रदेशको पनि रहेको छ। प्रदेश सरकारहरूले लोकप्रिय नीति तथा कार्यक्रम ल्याउने गरे पनि तिनको कार्यान्वयन अवस्था भने अत्यन्तै फितलो देखिँदै आएको छ। यसबीचमा कोशी प्रदेश र लुम्बिनी प्रदेश सरकारले पुरानै शैलीमा नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्। अन्य प्रदेशहरू पनि त्यस्तै ढाँचामा नीति तथा कार्यक्रम ल्याउने तयारीमा देखिन्छन्। आकर्षक कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा शुरूमा उत्साहित भएका नागरिक अन्तत निराश हुन बाध्य छन्। प्रदेश सरकार आकर्षक नीति कार्यक्रम फितलो कार्यान्वयन शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
1: सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउवा दम्पती विरूद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। हिजो सर्वोच्च अदालतका न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले चैत 24 जिल्ला अदालत काठमाडौँबाट जारी भएको पक्राउ पूर्जीलाई बदर गर्दै त्यसका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउवाका तर्फबाट जेठ 1 रिट दायर गरिएको थियो।
0: सरकारले आउँदो आर्थिक वर्ष 83-84 लागि बर्खे धानबालीको समर्थन मूल्य निर्धारण गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा हिजो बसेको मन्त्री परिषद बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार मोटो धानको प्रति क्विन्टल 3,660 रूपियाँ र मध्यम धानको प्रति क्विन्टल 3,860 रूपियाँ समर्थन मूल्य तोक्ने निर्णय भएको हो। आर्थिक वर्ष 83-84 वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य मोटो धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,880 रूपियाँ प्रति क्विन्टल निर्धारण गर्ने निर्णय भएको हो। यसैबीच सरकारले नेपाल चीन जोड्ने चिलिमे केरूङ विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र लेटर अफ रिप्लाइङ स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री सस्मित पोखरेलका अनुसार मन्त्री परिषद बैठकले सहकारीमा भएको व्यथिति जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले आज काठमाण्डस्थित युरोपियन युनियन यूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। काया कैरनमा देशभित्रै विभिन्न पेशा व्यवसाय गरी आत्मनिर्भर बनेकाहरूको अनुभव समेटिएको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले डेढ दर्जन करको मारमा सर्वसाधारण सरकारी ढुकुटी भने घाटामै, उपभोक्ताको आमदानी जस्ताको तस्तै महँगी आकाशियो, प्रदेश सरकारका आकर्षक नीति कार्यक्रम तर कार्यान्वयन फितलो, देउबा दम्पति विरूद्धको पक्राउ पूर्जी बदर, रेड नोटिस पनि फेरि अस्वीकार, रोपाई अघि नै बर्खे धानको समर्थन मूल्य तोकियो, सहकारी व्यथिती जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषदको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। पछिल्लो समय वैदेशिक रोजगारी नेपाली युवा पुस्ताको प्रमुख रोजाई बने पनि केही युवाले आफ्नै देशमा सम्भावना खोज्न थालेका छन्। कसैले कृषि र पशुपालन गरेर आत्मनिर्भर भएका छन् भने कसैले परम्परागत सिप, स्थानीय तालिम र नयाँ सोचलाई व्यवसायमा रूपान्तरण गर्दै आफू मात्रै होइन समुदायलाई समेत प्रेरित गरिरहेका छन्। उच्च शिक्षा हासिल गरेका युवाहरू पनि अरूको जागिर गर्नुभन्दा आफ्नै उद्यम मार्फत स्वतन्त्रता, आत्मसन्तुष्टि र सम्मानजनक जीवन खोज्न थालेका छन्।

0: सम्म खेतबारी, पशु चौपाया र बजारको चटारोमा व्यस्त रहने उहाँ आफैले उत्पादन गरेका ताजा तरकारी सातो बाटो, चापागाउँ र खुमलटारसम्म पुगेर बेच्नुहुन्छ। मेहनत, आत्मविश्वास र निरन्तर संघर्षकै बलमा उहाँले यही व्यवसायबाट वार्षिक 8-10 लाख रुपियाँसम्म आमदानी गर्दै सन्तुष्ट जीवन बिताइरहनु भएको छ।
1: अरूको देशमा गएर पसिना बगाउनु भन्दा आफ्नै देशमा अब नमिठोलाई नि मिठो मानेर खाएर आफ्नै देशमा गरे भने यहीँकै हावा पानीमा घुलमिल हुन्छ। अब उमेर हुँदाखेरि त पैसा कमाउँछ, बुढेसकालमा आएर नै यहाँ नेपालमा आएर के गर्ने भन्ने हुन्छ। पहिलेदेखि नै अब योजना बनाएर अब काम गरिराख्यो भने त अब म यही पेसामा आबद्ध भएर अब कहिले घाटा होला कहिले नाफा होला तर सन्तुष्टि लिएर बस्यो भने चाहिँ नेपालमै सही लाग्छ। मलाई त यही देशमा गरेर खानुपर्छ जस्तो लाग्छ।
0: पाल्पाको रामदी पिपल डाँडा घर भई हाल काठमाडौँको अनामनगरमा बस्दै आएको निरज अरियालको परिवारले आमाको हातको रैथाने स्वादलाई व्यवसायमा रूपान्तरण गर्दै आमा छोरी अचार ब्रान्ड स्थापना गरेको छ। कोविड-19 को कठिन समयमा घरको भान्साबाट शुरू भएको यो प्रयास आज सफल उद्यम बनेको छ, जहाँ टिमुरको छोप, बदामको अचार, तिलको छोप, माछा र चिकन अचार जस्ता परम्परागत परिकार बजारमा पुगिरहेका छन्। आमाको सिप र छोरीको व्यवसायको सोचको संयोजनबाट शुरू भएको यस व्यवसायले महिनामा 1-2 लाख रुपियाँसम्म कारोबार गर्दै घरमै बसेर पनि आत्मनिर्भर बन्न सकिने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।
2: आफूले घरमा भएको समयलाई चाहिँ सदुपयोग गरेर यस्तो प्रकारको आइटमहरू बजारमा लिएर आउन चाहिँ यत्रो आमदानी गर्नु भनेको त धेरै राम्रो कुरा हो। त्यस्ता उदाहरणलाई हेरेर अगाडि बढ्नु भयो भने चाहिँ अझै पनि राम्रो हुन्छ कि भन्ने महसुस गरेको छु। म पनि मेरो आफ्नो दिदी मम्मीहरूलाई हेर्छु, उहाँहरूले गरेको मेहनत देख्छु, अनि मलाई पनि त्यही मेहनत गरौँ, त्यस्तै प्रकारको मेहनत गरेर प्रोत्साहित भएर अगाडि बढाउँ भन्ने कुरा म पनि आफै प्रेरित भइरहेको छु। अरूहरू पनि प्रेरित हुनुहुन्छ कि भन्ने म आशा गर्दछु।
0: पछिल्लो समय धेरै पालिकाले महिलालाई आत्मनिर्भर र उद्यमी बनाउन सञ्चालन गरेका सिपमूलक तालिम प्रभावकारी बन्दै गएका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर 23 अन्तर्गत एक गुठी एक तालिम कार्यक्रममा सहभागी रीता मानन्धर लगायत महिलाहरूले नेपाली कागजबाट ब्याग र खाम बनाउन सिकेर आफै व्यवसाय शुरू गर्नुभएको छ। उहाँहरूको उत्पादन अन्तर्राष्ट्रिय क्लब र ठूला प्रदर्शनीहरूमा समेत लोकप्रिय बन्दै गएको छ, जहाँ एकै दिनमा 50,000 रुपियाँसम्मको कारोबार भएको अनुभव छ। यसले स्थानीय तहले प्रदान गर्ने अवसरलाई सदुपयोग गरे स्वदेशमै पनि राम्रो आमदानी र आत्मनिर्भरता सम्भव छ भन्ने सन्देश दिएको छ।
3: अब विदेश भनेको जानुपर्छ, सिक्नुपर्छ, हामी कसरी चाहिँ विदेशहरू माथि विकसित भयो त भन्ने कुरा सिक्नु अवश्य नै पर्छ। तर रोजगारी निकै लागि जाने हो भने देश हेर्ने कसले त, यहाँ केही पनि छैन भनेर बाहिर मात्रै जाने हो भने त हाम्रो देश कहाँ पुग्छ त? रोजगार स्वदेशमा नभएको होइन, छ। मेहनत गर्यो भने यहीँ पनि धेरै कमाउन सकिन्छ, धेरै गर्न सकिन्छ।
0: काठमाडौँको वसुन्धराकी ललिता भण्डारी पहिले सरकारी कार्यालयमा करारको जागिरी हुनुहुन्थ्यो। पछि उहाँले आत्मसन्तुष्टि र स्वतन्त्रताको खोजीमा जागिर छोडेर आफ्नै व्यवसाय शुरू गर्नुभयो। समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकी उहाँले युट्युबबाट सिकेर घरमै सुगन्धित तथा विभिन्न डिजाइनका मैनबत्ती बनाउन थाल्नुभयो। 8 महिना अघि तिहारलाई लक्षित गर्दै शुरू गरेको यो व्यवसायबाट अहिले मासिक 30-40 हजार रुपियाँसम्म आमदानी भइरहेको छ। स्वदेशमै भविष्य खोज्नुपर्छ, त्यसको लागि दृढ इच्छा शक्ति चाहिने उहाँ बताउनुहुन्छ।
4: आफ्नो इच्छा, आफूले गर्न खोजेको काम चाहिँ आफूले बुझ्ने होइन, आफूसँग जे चिज छ त्यहीबाट सुरु गर्ने क्या। अब यस्तो भएन उस्तो भएन भनेर बहाना चाहिँ नखोज्ने, जे छ आफू त्यहीसँग अगाडि बढ्नु पर्यो क्या।
5: स्वदेशमै सम्भावना देखेर संघर्ष, मेहनत र आत्मविश्वासका साथ सफलता हासिल गरिरहेकाहरूको अनुभव सहितको कार्यक्रम देश परदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ।
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
7: मध्य प्रदेशमा विगत 4 महिनादेखि एन्टी रेबिज भ्याक्सिन एआरभी को अभाव रहेको छ। सरकारले मध्य प्रदेशका 44 वटा अस्पताल तथा स्वास्थ्य संस्थालाई भ्याक्सिन उपलब्ध गराउने गरेको भए पनि फागुनदेखि कुनै पनि स्वास्थ्य संस्थामा भ्याक्सिन उपलब्ध छैन। सरकारी अस्पतालहरूमा निशुल्क पाइने यो भ्याक्सिन अभाव भएपछि कुकुरले टोकेको बिरामी निजी स्वास्थ्य संस्थामा महँगोमा खरिद गरी भ्याक्सिन लगाउन बाध्य भएका छन्। संघीय सरकारको प्रदेश सरकार र प्रदेश सरकारले अस्पतालमा भ्याक्सिन पठाउने प्रणाली रहेको छ। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 एन्टी रेबिज भ्याक्सिनका लागि विनियोजन गरे

0: बजेटबाट खरिद गरिएको 759 भाइल खोप केही दिनमै सकिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरले जनाएको खबर गोर्खा पत्रमा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपीडी सेवा,
3: विशेषज्ञ ओपीडी सेवा,
4: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
4: पूर्व कर्म पंचकर्म सेवा,
3: छार सूत्र सेवा,
4: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र डिसमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। कोशी प्रदेशका पहाड़ी जिल्लामा बाँदरको आतंक तीव्र बन्दै गएपछि खाद्य संकटको जोखिम बढ़ेको छ। पहाड़ी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित बनेका छन् भने कृषि बाली नष्ट हुँदा किसान संकटमा परेका छन्। विशेष गरी ताप्लेजुङ, भोजपुर, खोटाङ, संखुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरका पहाड़ी क्षेत्रमा बाँदरका समूह बस्तीमै पसेर अन्न बाली सखा पार्न थालेपछि ग्रामीण जीवन कष्टकर मात्र होइन खाद्य संकट हुन सक्ने स्थानीय बासिन्दाको भनाइ छ। स्थानीय किसानका अनुसार मकै, कोदो, गहुँ, आलु, फलफूल तथा तरकारी खेतीमा सबैभन्दा बढ़ी क्षति पुगेको छ। कतिपय स्थानमा बाँदर धपाउन महिलादेखि वृद्धसम्म पालै पालो खेतबारीमा बस्न बाध्य छन्। कृषि तथा वनविज्ञ राम अवतार शाह अव्यवस्थित वन व्यवस्थापन, जलवायु परिवर्तन र खेती योग्य जमीन परित्याग हुँदा बाँदरको वासस्थान तथा व्यवहारमा परिवर्तन आएको बताउनुहुन्छ। विज्ञ शाहका अनुसार यसको दीर्घकालीन समाधानका लागि वन मानव द्वन्द व्यवस्थापन नीति, बाँदरको वैज्ञानिक गणना, वासस्थान व्यवस्थापन तथा क्षतिपूर्ति कार्यक्रम आवश्यक छ। पूर्वी पहाड़मा बाँदर आतंक, खाद्य संकटको जोखिम बढ़दो शीर्षकको खबर गोर्खा पत्रमा छ।
1: अब विदेशको खबर। रूसले युक्रेनको कियवमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आह्वान गरेको छ। रूसी सशस्त्र बलले कियवमा रहेका युक्रेनी सैन्य औद्योगिक प्रतिष्ठानमाथि आक्रमण शुरू गरिरहेको रूसी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। युक्रेनले रेड स्क्वायरमा सैन्य परेडमा बाधा पुर्याएमा मध्य कियवमा ठूलो आक्रमण गर्ने धम्की रूसले यसअघि दिएको थियो। रूसले यस महिनाको शुरूमा नै विदेशी नागरिक र कूटनीतिज्ञलाई कियव खाली गर्न आह्वान गरिसकेको थियो। रूसले गएको हप्ताको अन्त्यमा युक्रेनमा थुप्रै ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमा 4 जनाले ज्यान गुमाउनुका साथै धेरैजना घाइते भएका थिए। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि भएको आक्रमणको बदला लिन आफ्नो सेनालाई आदेश दिनुभएको खबरमा उल्लेख छ। रूसले सन् 2022 फेब्रुअरीमा युक्रेनमा आक्रमण शुरू गरेको थियो।

0: खेल खबर नेपालले साफ महिला च्याम्पियनशीप फुटबलमा विजय शुरूआत गरेको छ। हिजो बेलुका भएको आफ्नो पहिलो खेलमा नेपालले भूटानलाई 1-0 गोलले हरायो। नेपालले 3 अंक जोडेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको खेलमा नेपालका लागि 23 मिनटमा गरेको गोल नै निर्णायक भयो। नेपालका लागि गीता राणाले गरेको प्रहार विपक्षी खेलाड़ीलाई लाग्दै गोलमा परिणत भएको थियो। नेपालको टोलीमा नियमित सावित्रा भण्डारी साम्बा र सविता राणा मगर चोटका कारण अनुपस्थित छन्।
1: फेरि पनि खेलकै खबर, नेपाल क्रिकेट संघ क्यानले क्रिकेट खेलाड़ी वर्गीकरणमा ए प्लस श्रेणी पहिलो पटक समावेश गरेको छ। एक दिवसीय कप्तान रोहित पौडेल, टी ट्वेन्टी कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेलाई ए प्लस श्रेणीमा समावेश गर्दै क्यानले वर्ष 2026 लागि 38 पुरूष र 25 महिला खेलाड़ी वर्गीकरणमा समेटेको हो। वर्गीकरणमा रोहित, दिपेन्द्र र सन्दीपलाई उच्च स्थानमा राखिएको हो। क्यानले खेलाड़ी वर्गीकरणमा ए प्लस श्रेणी पहिलो पटक समावेश गरेको हो। यो श्रेणीका खेलाड़ीले मासिक 1,20,000 पारिश्रमिक पाउनेछन्। बी श्रेणीमा रहेकाहरूले 75,000 र सी श्रेणीमा रहेकाले 55,000 रूपियाँ मासिक पारिश्रमिक पाउने भएका छन्। महिलातर्फ कप्तान इन्दु वर्मा, पूजा महतो, रूबिना छेत्री, सीता राणा मगर ए श्रेणीमा परेका छन्। महिलातर्फ ए श्रेणीमा परेका खेलाड़ीले मासिक 55,000, बी श्रेणीले 40,000, सी श्रेणीले 30,000 र डी श्रेणीले मासिक 25,000 रूपियाँ पारिश्रमिक पाउनेछन्। त्यस्तै पुरूष र महिला खेलाड़ीले टी ट्वेन्टी अन्तर्राष्ट्रियमा प्रतिखेल 10,000 र एक दिवसीय अन्तर्राष्ट्रियमा 15,000 प्रतिखेल म्याच फी पाउनेछन्। नेपाली महिला टोलीले टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेल्दै आए पनि एक दिवसीय अन्तर्राष्ट्रिय भने अझै खेलिसकेको छैन। अब केही खबर संक्षेपमा। गैराती देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। काठमाडौँ सहित देशका विभिन्न ठाउँमा पानी परेको हो। गण्डकी, बागमती, मधेस र कोशी प्रदेशको धेरै जसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा पनि हल्का वर्षा भएको छ। पानी पर्नु अघि हिजो देशैभर गर्मी अत्यधिक बढ़ेको थियो। हिजो सबैभन्दा धेरै नेपालगंज, धनगढ़ी र दिपायलमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमको कारण जनजीवन प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तातो दिन हुने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा आज हावाहुरीको पनि सम्भावना रहेको छ। साथै आज देशका धेरै जसो ठाउँमा बदली भई पानी पर्न सक्ने अनुमान रहेको छ।
0: सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरेपछि अटोमोबाइल्स व्यापारमा त्यसको चेन इफेक्ट पर्ने व्यवसायीले बताएका छन्। सरकारले कानूनलाई छलेर सार्वजनिक सवारी आयात हुने गरेको आशंका गरेर दर्ता रोकेको हुन सक्ने व्यवसायीले अड्कल गरेका छन्। सरकारले दर्ता नै रोक्ने निर्णय गर्दा त्यसको प्रभावमा अटोमोबाइल क्षेत्र नराम्रोसँग फस्न सक्ने उनीहरूको गुनासो छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दुई दिने भारत भ्रमणबारे यति बेला चर्चा शुरू भएको छ। भारतीय मीडियाले पनि चासो देखाएका छन्। लामिछानेको आसन्न भारत भ्रमण सम्बन्धी समाचार भारतीय मीडियाले चासो र उत्सुकताका साथ प्रकाशन गरिरहेका आजको हिमालय टाइम्सले छापेको छ।
0: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधार कार्य योजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी भइरहेको जानकारी दिनुभएको छ। पछिल्लो 4 महिनाको 58 करोड़ रूपियाँ बक्यौता दायित्व मध्ये अहिले 12 करोड़ रकम भुक्तानी भइसकेको मन्त्री चौधरीले जानकारी दिनुभयो।
1: र त्रिभुवन विश्वविद्यालय तिर्वीको अतिक्रमित जग्गा फिर्ता गर्न दिएको 35 दिने म्याद सकिए पनि कुनै पनि निकायले जग्गा फिर्ता नगरेको खबर कान्तिपुर दैनिक छापेको छ। काया कैरनमा अब पालो उखानको।
0: खोलामा आएपो कुलोमा आउँछ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: डेढ़ दर्जन करको मारमा सर्वसाधारण सरकारी ढुकुटी भने घाटामै। उपभोक्ताको आमदानी जस्ताको तस्तै महँगी आकाशियो।
1: प्रदेश सरकारका आकर्षक नीति कार्यक्रम तर कार्यान्वयन फितलो। बाँदर आतंकले किसान समस्यामा।
0: कृषिदेखि घरेलु उद्योगसम्म युवा पुस्ता आत्मनिर्भर बन्दै। विदेश जानुभन्दा आफ्नै देशमा उद्यम गर्न सल्लाह।
1: युक्रेनको कियेभमा थप आक्रमण गर्ने रूसको चेतावनी। विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आग्रह।
0: र साफ महिला च्याम्पियनशीप फुटबलमा भूटानलाई हराउँदै नेपालको विजय शुरूआत। ए प्लस श्रेणीका 3 क्रिकेटरले मासिक 1,20,000 रूपियाँ पाउने।
1: र अन्त्यमा आजको कार्टुन अविनले बनाउनु भएको कार्टुन प्रमुख प्रतिपक्षीय दल समेत रहेको नेपाली कांग्रेससँग सम्बन्धित रहेको छ। यहाँ कांग्रेसको बैठक चलिरहेको छ। एकजना सशक्त प्रतिपक्ष खोज्दै बैठक चलिरहेको हल बाहिर पुगेका छन्। ढोका भित्रबाट टाउको निकाल्दै अर्का एकजनाले भन्दैछन्, यहाँ त देउबा पक्ष, कोइराला पक्ष, गगन पक्ष जस्ता मात्रै छन् त, को हो त्यो प्रतिपक्ष भने? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: toilet pony, extreme energy drink.
1: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 9851 87 127 र 9851 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
2: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 का लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा नियमित परीक्षा तथा पृष्ठ पोषण हुने विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खा। सम्पर्क नम्बर 9841-25-300 98463-56-462 98415-019-61 र 98466-40-622।

0: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिरेजमा।
1: आरामदायी सभाकोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
1: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 98510213636। संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
1: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0064213115 र मोबाइल 98560040018। घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा।
0: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा। सम्पर्क फोन नम्बर 0064420212, 0064420212। तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
0: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टिभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
1: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
0: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576424210, 98576424210।

0: चोइस एफएम 90.4 मेगाहर्ज।
1: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू: दक्ष अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
1: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 98560 70 133, 98460 56 415, 98460 89 033, 98460 42 722 र 98560 42 631। आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका 6 हरमटारी गोर्खा, मोबाइल 98511 35194। गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51227, 98410 51227।

0: चोइस एफएम 90.4 मेगाहर्ज।
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
2: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
1: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल नारायण वस्त्रालय खुजेलेको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460261176, 98 16 17 33 51।
3: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
4: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
5: विशेष गरी जापानमा वर्किङ भिजामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
4: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
5: विशेष गरी जापानमा वर्किङ भिजामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
4: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
3: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
6: हाम्रै बालकृष्ण भाइको बानि।
7: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको बानि।
8: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
9: हाम्रै बालकृष्ण सरको मानि सर।
6: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
9: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
10: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560 40 283 र 98 058 48 831।
3: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
11: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
3: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउण्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
11: हो र दाई, गोर्खामा पनि यूपीभीसी, अल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
3: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98 460 70 211 र 98 191 23 170।
12: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
3: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
12: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
3: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
12: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।

0: Mania, Extreme Energy Drink.
1: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कही कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
2: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स हरमटारी, फोन 0664213123।
3: विश्वास तपाईको, सेवा हाम्रो।
4: हैन, एक्लै बसेर के सोचिराको?
5: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिराको, पैसा पनि अलिक कम छ।
4: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
5: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
4: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
5: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
4: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
1: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
4: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
1: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
4: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
6: हाम्रै बालकृष्ण भाइको मानि।
7: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
8: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
9: हाम्रै बालकृष्ण सरको मानि सर।
6: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
9: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
10: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार। सम्पर्क 98560 40 283 र 98058 48 831।
11: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न, कफी पनि खान मन लागेको थियो।
12: लैड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
11: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
12: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
11: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
13: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
1: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
13: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 97 69 40 91 403।
1: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
13: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
1: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
13: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
1: गोर्खा गार्डन होटल गोर्खा। सम्पर्क 064-590-111 र 98-560-88-088।

0: जथाभावी फोहोर नफाल्न क्लीन गोर्खाको अत्यन्त जरूरी सूचना।
1: नगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फाल्न पूर्ण रूपमा निषेध गरिएको छ। सड़क, चोक, सार्वजनिक स्थानहरूमा नगरपालिकाको समन्वयमा क्लीन गोर्खाले आवश्यक डस्टबिनहरू राखेको र सोही डस्टबिनमा फोहोर फाल्नलाई हार्दिक अनुरोध गर्दछौ।
0: सड़क, चोक तथा सार्वजनिक स्थान सबै क्षेत्रमा सीसी क्यामेराबाट निगरानी भइरहेको जानकारी गराउँदछौ। यदि कसैले नियम उल्लंघन गरी जथाभावी फोहोर फालेमा फोहोर मैला 2074 बमोजिम 500 रुपियाँदेखि 1,00,000 जरिवाना लाग्नेछ।
2: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लीन गोर्खा सँगै स्वच्छ गोर्खा।
0: गोर्खा नगरपालिका गोर्खा संघको सहकार्यमा क्लीन गोर्खाद्वारा जारी सन्देश।
3: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिलेजमा।
4: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
3: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
0: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
3: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 98510213636।
5: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11मा व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
5: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 98560 70 133, 98460 56 415, 98460 89 033, 98460 42 722 र 98560 42 631।
7: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
0: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
7: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल
8: नारायण वस्त्रालय फुजेलेको कपडा पसल, हरमतारी, गोर्खा। सम्पर्क नम्बर 98460 26 176, 98 16 17 33 51।
9: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
10: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
11: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हो।
10: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
11: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
10: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
11: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
9: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
12: भेटे नि, होटल गोर्खा प्यालेस।
9: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
12: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
9: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
6: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
13: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।

0: Extreme energy drink.
1: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98461-25300, 98463-56462, 98415-019-61 र 98466-40622।

0: हाम्रो वन हाम्रो जीवन।
1: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट सुरु हुन्छ।
0: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
1: आउनुहोस् हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
0: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
1: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
0: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खासंघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।
2: डेंगु रोग के हो र यसबाट कसरी बच्ने?
3: डेंगु ज्वरोको मुख्य लक्षण एक्कासी ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। साथै आँखाको गेडी तथा टाउको पछाडिको भाग धेरै दुख्ने, शरीर कड्कटी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, जोड्ने, हड्डी तथा मांसपेशीहरू दुख्ने, उच्च ज्वरोसँगै यी लक्षणहरू मध्ये दुई वा दुई भन्दा बढी लक्षण देखा परेमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। यसका साथै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत रहेको चक्का, निलडाम देखा पर्ने, बेहोस हुने लगायतका लक्षण पनि यस रोगमा देखा पर्न सक्छ।
2: डेंगु ज्वरोबाट बच्नका लागि निम्न उपायहरू अपनाऊ। डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नुपर्छ। आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, पुराना टायर आदिमा पानी जम्न नदिने उपायहरू गर्नुपर्छ। पानी जमिहालेको खण्डमा हप्तामा दुई पटक पानी वरिपरि मोबिल वा मट्टीतेल छर्कने र खानेपानीका ट्याङ्कीलाई पनि लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ। पानी ट्याङ्कीलाई हरेक हप्ता खाली गरी सफा गर्नुपर्छ। कुलरमा रहेको पानीमा प्रत्येक हप्ता 1-2 चम्चा मट्टीतेल हालिदिने गर्नुपर्छ र 5-5 दिनमा कुलरमा जम्मा भएको पानी सफा गर्नुपर्छ। गमलाको पानी पनि हप्तामा दुई पटक सुक्न दिनुपर्छ। सुकाउन सम्भव नभए 2 चम्चा डढेको मोबिल वा मट्टीतेल हालिदिनुपर्छ। त्यस्तै भाँडालाई पानी जम्न नदिन घोप्ट्याएर राख्नुपर्छ। लामखुट्टेको टोकाईबाट पूरा बाहुला भएको पूरा शरीर ढाक्ने लुगा लगाउनुपर्छ। यसका साथै लामखुट्टेको टोकाईबाट बस्ने मलम पनि लगाउन सकिन्छ। डेंगु ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने मुख्य उपाय हो।
3: कीटनाशक युक्त झुलको प्रयोग गरी लामखुट्टेको टोकाईबाट बचौं, डेंगु रोगबाट बचौं।
4: जनहितका लागि स्वास्थ्य कार्यालय गोर्खा।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51 227 98410 51 227। बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
3: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
3: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भएँ।
1: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ। मोबाइल 98460 70211 र 98191 23170।
4: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
5: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
6: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं। वन जोगिए मात्र हामी जोगिन्छौ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: होइन, एक्लै बसेर के सोचिरहेको?
8: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
8: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
8: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
9: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
9: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12 98 16 17 60 12।

0: Choice FM 90.4 MHz.
1: होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
4: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
5: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
4: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
5: कर, राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
4: सम्पर्क गुणाकर गौतम, मोबाइल 98 560 17 970, 98 560 17 970।
6: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ?

0: अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 9806633381 व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
2: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
2: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
0: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
4: Choice FM 90.4 MHz।

0: संगम मेडिकल क्लिनिक गोरखामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
1: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
2: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
1: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
2: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
1: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
2: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
1: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा, फोन 064-21-315 र मोबाइल 98-560-40-018।
3: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
4: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
3: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली गिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
4: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।
5: तपाईँको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको

0: छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
1: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
0: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
1: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98574-24210 98574-24210। ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स फोन 067-421-323 हरमटारी गोर्खा।

0: Media, Extreme Energy Drink.
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
2: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
1: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल नारायण वस्त्रालय फुजेलीको कपडा पसल, हरमतारी गोर्खा। सम्पर्क नम्बर 98460261076, 98 16 17 33 51।
3: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
4: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
4: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
4: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
6: गोर्खा नगर क्षेत्रभित्र फोहोर संकलन गरिने सम्बन्धी सूचना।
7: गोर्खा नगरपालिका क्षेत्रभित्रका घर घरबाट फोहोर नियमित रूपमा संकलन हुँदै आएको जानकारी गराउँदै आफ्नो क्षेत्रमा तोकेको दिन र समयमा फोहोर संकलन गर्न आउने गाड़ीलाई कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै राखिदिई पठाउनु हुनका साथै फोहोर संकलनमा सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
6: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। फोहोर मैलालाई उचित वर्गीकरण गरी घरमा छुट्याएर राखौं, वातावरणको संरक्षण र सम्वर्धन गरौं, जथाभावी फोहोर मैला नफालौं र फाल्न नदिऊ।
7: स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लीन गोर्खा सँगै स्वच्छ गोर्खा।
6: गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लीन गोर्खाको अनुरोध।
8: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
9: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
8: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 98 560 70 130, 98 460 56 415, 98 460 89 033, 98 460 42 722 र 98 560 42 631।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा एघारमा शैक्षिक सत्र 2083का लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98461 98463 56462 98415 019 61 र 98466 40 6।

विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिसर सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।

0: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइकोमा नि।
2: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
3: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरकोमा नि सर।
1: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रीट नम्बर 22, जीसासा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
7: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
0: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
7: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51227, 98410-51227।
8: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
9: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
8: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
9: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
8: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
0: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन, ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
0: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664-20-658, मोबाइल नम्बर 97-69-40-491-403।
11: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
0: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
11: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
0: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
11: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064-590-111 र 98560-88088।
0: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
10: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ, राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
12: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
0: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
10: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111-91354, 98111-91354।
13: सगरमाथा टेक्निकल कलेजमा भर्ना खुल्यो। शैक्षिक सत्र 2083-84 लागि डिप्लोमा इन फार्मेसी कार्यक्रम सिटीई भेटीबाट सम्बन्धन प्राप्त यस कलेजमा प्रवेश फारम वितरण भइरहेको छ। यसैमा अनिवार्य विषय गणित, अंग्रेजी र विज्ञानमा न्यूनतम सी ग्रेड तथा न्यूनतम 2 GPA प्राप्त गरेको हुनुपर्नेछ। भर्ना आवेदन यही वैशाख 29 गतेदेखि शुरू हुनेछ। फारम बुझाउने अन्तिम मिति जेठ 13 गतेसम्म रहनेछ। विस्तृत जानकारीका लागि सगरमाथा टेक्निकल कलेज, भरतपुर 9, चितवन, बस पार्क नजिकै। फोन 0556-11-266, मोबाइल 98451-49752 र 98452-13724, इमेल sagarmatha091@gmail.com।

0: Mania
1: Extreme Energy Drink.
2: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
3: सगरमाथा टेक्निकल कलेजमा भर्ना खुल्यो। शैक्षिक सत्र 2083-84 का लागि डिप्लोमा इन फार्मेसी कार्यक्रम सीटीई भेटीबाट सम्बन्धन प्राप्त यस कलेजमा प्रवेश फारम वितरण भइरहेको छ। यसैमा अनिवार्य विषय गणित, अंग्रेजी र विज्ञानमा न्यून

0: न्यूनतम सिगरेट तथा न्यूनतम 2 GB प्राप्त गरेको हुनुपर्नेछ। भर्ना आवेदन यही वैशाख 29 गतेदेखि शुरू हुनेछ। फारम बुझाउने अन्तिम मिति जेठ 13 गतेसम्म रहनेछ। विस्तृत जानकारीका लागि सगरमाथा टेक्निकल कलेज भरतपुर 9 चितवन पारस बस पार्क नजिकै फोन 0556112266 मोबाइल 9845149752 र 9845213724 इमेल sagarmatha091@gmail.com।
1: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् डेथ्रे कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ डेथ्रे कम्प्युटर्स। फोन 0664213700 धरमटारी गोर्खा।
2: हाम्रो वन हाम्रो जीवन।
3: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट सुरु हुन्छ।
2: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
3: आउनुहोस् हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
2: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
3: सुक्खा मौसममा सलाई लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौ र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
2: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौ, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खासँगको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध। होइन, एक्लै बसेर के सोचिरहेको?
4: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
4: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
4: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12 98 16 17 60 12।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
2: भेट्यो नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
2: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
4: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
5: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ?
6: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
5: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
6: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
5: सम्पर्क गुणाकर गौतम, मोबाइल 98560-17970, 98560-17970।

0: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू: दक्ष अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
0: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 98560 70 130, 98460 56 415, 98460 89 033, 98460 42 722 र 98560 42 631।
2: हजुरहरू पनि म जस्तै हुनुहुन्छ। सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने, चिन्तै नगर्नुहोस्। त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98060 63 381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
3: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
1: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
3: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल
4: नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमतारी गोर्खा। सम्पर्क नम्बर 98460 26 176, 98 16 17 33 51।

0: Media.
1: Extreme energy drink.
2: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
3: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
3: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576 24210 98576 24210।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
3: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
3: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23-170। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाइ हुने सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98461-25300, 98463-56462, 98415-019-61 र 98466-40622।

0: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइकोमा नि।
2: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
3: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरकोमा नि सर।
1: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
7: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
8: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
9: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
9: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664-20-658, मोबाइल नम्बर 97-69-4-91-403। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरी जानु पर्ने हुन्थ्यो।
7: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
11: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
7: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
11: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
7: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
11: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6, शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
12: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
13: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
14: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
15: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ, राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
16: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
0: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
15: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111-91354, 98111-91354।
17: जय माता मौला काली।
18: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
19: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
18: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
19: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
18: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
19: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट एक नवलपुर

0: Extreme energy drink.
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरी जान पर्ने हुन्थ्यो,
2: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
2: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
2: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849394421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
1: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ,
4: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
1: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
4: कर, राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
1: सम्पर्क गुणाखर गौतम, मोबाइल 9850170970, 9850170970।
5: संगम मेडियल्स क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
4: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
6: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा, फोन 0064213115 र मोबाइल 9850640018।
7: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
8: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
7: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ। नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमटारी, गोर्खा। सम्पर्क नम्बर 9846026176, 9816173551।
9: चोइस एफएम 90.4 मेगाहर्ज।

0: होइन, एक्लै बसेर के सोचिरहेको?
1: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
1: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
1: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
2: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
3: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपैयाँ पुगेको।
4: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मन पर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98 06 63 381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
5: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
0: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
6: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर हरमटारी गोर्खा। मोबाइल 98 410 51 227, 98 410 51 227।
7: चोइस एफएम 90.4 मेगाहर्ज।

0: वाव, कस्तो राम्रो सुट, कहाँसी लाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइकोमा नि।
2: वाव, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
0: वाव, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरकोमा नि सर।
4: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा सा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
7: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
8: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
9: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
9: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 064-420-658, मोबाइल नम्बर 97-69-4-91-403।
11: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
9: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
11: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
9: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
11: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।
9: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा, सम्पर्क नम्बर 98-461-25-300, 98-463-56-462, 98-415-019-61 र 98-466-40-622। मस्तिष्क घात रोकथाम गर्ने उपायहरू: नुनको सेवन कम गरौं, स्वस्थ खाना खाऊ, नियमित रूपमा व्यायाम गरौं, मदिरा सेवन नगरौं, स्वस्थ शारीरिक तौल कायम गरौं, धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगरौं। आफूलाई पाएक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप, ब्लड प्रेसर मापन, मृगौला सम्बन्धी रोगको जाँच र बीएमआई मापन गरौं। समयमै नसर्ने रोगको जाँच गराऊ, स्वस्थ र दीर्घ जीवन बाँचौं। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय।
12: चोइस एफएम 90.4 मेगाहर्ज।

हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।

0: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
1: घरको फोहोर वर्गीकरण गर्ने तरिका:
2: पान्छोबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिस्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
3: प्लास्टिक जन्ने सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
2: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
0: फोहोर छुट्याउ, पर्यावरण जोगाउ, स्वच्छ गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश। गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
1: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
4: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरी जानु पर्ने हुन्थ्यो,
5: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हो।
5: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
5: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
0: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
2: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
2: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा, फोन 064-420-206, मोबाइल 98-510-21-336। होइन, एक्लै बसेर के सोचिरहेको?
7: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
7: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
7: त्यसो भए त झन् सजिलो रहेछ, अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि, बिग्रेको मोबाइल पनि मरम्मत गरिन्छ।
1: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्,
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
1: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा, सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
0: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
1: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम

0: अनि गोर्खाले गिल्लो उद्योग छँदैछ नि, यूपीबीसी झ्यालडोका, आल्मुनियम झ्यालडोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
1: हो र दाइ, गोर्खामा पनि यूपीबीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170।

0: drip on ya. Extreme energy drink.
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।
3: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
3: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 98-560-70-133, 98-460-56-415, 98-460-89-033, 98-460-42-722 र 98-560-42-631।
5: हाम्रो वन, हाम्रो जीवन।
1: आदिवासी, जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट शुरू हुन्छ।
5: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
1: आउनुहोस्, हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौ, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
5: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
1: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
5: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौ, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खासंघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।
6: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
7: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय गोर्खाको सार्वजनिक अपील।
8: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्य जन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्न नगराउनु हुन डिभिजन वन कार्यालय गोर्खा हार्दिक अपील गर्दछ।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9841527 9841527। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइको मानि।
4: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानि।
5: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
6: हाम्रै बालकृष्ण सरको मानि सर।
7: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
8: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
9: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856404283 र 9008548131।
10: सगरमाथा टेक्निकल कलेजमा भर्ना खुल्यो। शैक्षिक सत्र 2083-84 लागि डिप्लोमा इन फार्मेसी कार्यक्रम सिटीई भेटीबाट सम्बन्धन प्राप्त यस कलेजमा प्रवेश फारम वितरण भइरहेको छ। यसैमा अनिवार्य विषय गणित, अंग्रेजी र विज्ञानमा न्यूनतम सी ग्रेड तथा न्यूनतम 2 GPA प्राप्त गरेको हुनुपर्नेछ। भर्ना आवेदन यही वैशाख 29 गतेदेखि शुरू हुनेछ। फारम बुझाउने अन्तिम मिति जेठ 13 गतेसम्म रहनेछ। विस्तृत जानकारीका लागि सगरमाथा टेक्निकल कलेज, भरतपुर 9, चितवन, बस पार्क नजिकै। फोन 0556112266, मोबाइल 9841549752 र 9542513724, इमेल sagarmatha091@gmail.com।
11: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
12: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
11: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
12: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
11: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
13: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन, ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
14: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
13: ग्रिस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 9796401403।
15: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
13: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
15: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
13: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
15: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664590111 र 9856088088।
1: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
14: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ, राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
16: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
1: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
14: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 9811913054 9811913054।

0: कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेजमा।
1: आरामदायी र सहकोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
1: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड बस पार्क गोर्खा, फोन 064-420-206, मोबाइल 98-510-21-336।
2: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
3: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय गोर्खाको सार्वजनिक अपील।
4: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्य जन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊं। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले
5: वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्न नगराउनु हुन डिभिजन वन कार्यालय गोर्खा हार्दिक अपील गर्दछ।

0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
1: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब,
1: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब,
1: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा एघारमा शैक्षिक सत्र 2083का लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाइ हुने विषयहरू विज्ञान, कम्प्यूटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्यूटर प्रयोगशाला भएको अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा नियमित परीक्षा तथा पृष्ठ पोषण हुने विज्ञानतर्फ 100%

0: छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खा, सम्पर्क नम्बर 98461235, 98463656462, 98415019161 र 98466042।
1: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने, चिन्तै नगर्नुहोस्। त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98063683381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
1: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडिहेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 0064213115 र मोबाइल 98560408।
2: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् डेथ्री कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ डेथ्री कम्प्युटर्स। फोन 0064213715 धरमटारी गोर्खा।
3: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेटे नि, होटल गोर्खा प्यालेस।
3: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदाय पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
3: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
1: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 0064213122 र 421443।
3: होइन, एक्लै बसेर के सोचिरहेको?
6: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
3: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
6: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
3: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
6: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
3: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
1: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्,
3: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
1: विकास मोबाइल सेन्टर, हरमटारी, चालिसे चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।

0: extreme energy drink.
1: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
1: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 98560 70 133, 98460 56 415, 98460 89 033, 98460 42 722 र 98560 42 631।
3: हाम्रो वन, हाम्रो जीवन।
2: आदिवासी, जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट सुरु हुन्छ।
3: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
2: आउनुहोस्, हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
3: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
2: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
3: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खासंघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।
4: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
5: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
3: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
6: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
3: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51 227, 98410 51 227।
5: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
7: हाम्रै बालकृष्ण भाइको मानि।
8: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
9: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
10: हाम्रै बालकृष्ण सरको मानि सर।
11: बालकृष्ण, बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
10: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
12: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रीट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560 40 283 र 98058 48 831।
13: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
14: लैड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
13: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
14: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
13: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
3: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
2: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
3: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6 हरमटारी गोर्खा। फोन नम्बर 0664206558, मोबाइल नम्बर 97970 491403।

0: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
1: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
0: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
1: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
0: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064-590-111 र 98-560-88-088।
1: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
2: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले गिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
2: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23-170।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सगरमाथा टेक्निकल कलेजमा भर्ना खुल्यो। शैक्षिक सत्र 2083-84 लागि डिप्लोमा इन फार्मेसी कार्यक्रम सिटीई भेटीबाट सम्बन्धन प्राप्त यस कलेजमा प्रवेश फारम वितरण भइरहेको छ। यसैमा अनिवार्य विषय गणित, अंग्रेजी र विज्ञानमा न्यूनतम सी ग्रेड तथा न्यूनतम 2 GPA प्राप्त गरेको हुनुपर्नेछ। भर्ना आवेदन यही वैशाख 29 गतेदेखि शुरू हुनेछ। फारम बुझाउने अन्तिम मिति जेठ 13 गतेसम्म रहनेछ। विस्तृत जानकारीका लागि सगरमाथा टेक्निकल कलेज, भरतपुर 9, चितवन, बस पार्क नजिकै। फोन 0556-511-266, मोबाइल 98451-49752 र 98452-13-724, इमेल sagarmatha091@gmail.com।
1: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
2: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ। राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
8: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
1: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
2: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111-91354, 98111-91354।

0: California. Extreme energy drink.
1: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
2: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511 35 194।
3: विज्ञान पोलिक्लिनिक सेन्टर प्राले अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, इसिजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा

0: 4046 र 98 560 40 900 एक
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो। त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
2: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
1: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल
3: नारायण वस्त्रालय फुजेलेको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98 460 26 176 98 16 17 33 51।
4: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
5: घरको फोहोर वर्गीकरण गर्ने तरिका।
6: पान्छाबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिश्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
7: प्लास्टिक जन्य सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
6: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
4: फोहोर छुट्याउ, पर्यावरण जोगाउ, स्वच्छ गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकार्यमा क्लिन गोर्खाद्वारा जारी सन्देश।
8: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिलेजमा।
9: आरामदायी सभा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
8: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
9: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
8: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 064-420-206, मोबाइल 98-510-21-336।

0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
1: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब,
1: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब,
1: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
0: होइन, एक्लै बसेर के सोचिरहेको?
5: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
5: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
5: त्यसो भए त झन् सजिलो रहेछ, अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि, बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्,
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
4: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक गोर्खा, सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
0: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरुरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप, खेलकुदहरूको उचित व्यवस्था, दिवा, खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
0: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 98-560-70-133, 98-460-56-415, 98-460-89-033, 98-460-42-722 र 98-560-42-631।

0: Mania Extreme Energy Drink.
1: बल्ल बल्ल घर बनाएर सोच्यो अब भने घर हेर्न लायकको हुने भयो।
2: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
2: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170।

0: چوائس ایف ایم 90.4 MHz.
1: ओई, सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
3: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9841527 9841527।
4: हाम्रो वन हाम्रो जीवन।
5: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीँबाट शुरू हुन्छ।
4: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
5: आउनुहोस्, हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
4: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
5: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
4: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खासँगको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।

0: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइकोमा नि।
2: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
0: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरकोमा नि सर।
4: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058 48 831।
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊँ न, कफी पनि खान मन लागेको थियो।
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
7: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
8: त्यसैले त मैले तिमीलाई हालेर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
9: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
9: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664 20 658, मोबाइल नम्बर 97 69 4 91 4 3।
11: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
9: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
11: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
9: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
11: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664 590 111 र 98568 88088।
12: सगरमाथा टेक्निकल कलेजमा भर्ना खुल्यो। शैक्षिक सत्र 2083-84 का लागि डिप्लोमा इन फार्मेसी कार्यक्रम सीटीई भेटीबाट सम्बन्धन प्राप्त यस कलेजमा प्रवेश फारम वितरण भइरहेको छ। यसैमा अनिवार्य विषय गणित, अंग्रेजी र विज्ञानमा न्यूनतम सी ग्रेड तथा न्यूनतम 2 GPA प्राप्त गरेको हुनुपर्नेछ। भर्ना आवेदन यही वैशाख 29 गतेदेखि शुरू हुनेछ। फारम बुझाउने अन्तिम मिति जेठ 13 गतेसम्म रहनेछ। विस्तृत जानकारीका लागि सगरमाथा टेक्निकल कलेज, भरतपुर 9, चितवन, बस पार्क नजिकै। फोन 0556-511-266, मोबाइल 98451-49752 र 98452-13-724, इमेल sagarmatha091@gmail.com।
13: पूर्वाधार विकास कार्यालय गोर्खाको जनहितमा जारी सन्देश। सड़क हामी सबैको साझा सम्पत्ति हो। यो सम्पत्तिको प्रयोग गर्ने अधिकार हामी सबैको रहेको छ अनि सड़क, पुल, झोलुङ्गे पुल जस्ता भौतिक पूर्वाधारका संरचनाहरूको संरक्षण गर्नु पनि हामी सबैको दायित्व हो। करोड़ौंको लगानीमा निर्मित संरचनाहरू थोरै लगानीको मरमत सम्भारले धेरै समयसम्म टिकाउ र प्रयोग योग्य रहनेछ। तपाईँ हाम्रै सानो सहयोग, मेहनत, प्रयास र सूचनाले महत्वपूर्ण भूमिका खेल्नेछ। त्यसैले सड़कमा जथाभावी सवारी साधन पार्किङ नगरौं, निर्माण सामग्री, व्यापारिक सामग्री सड़क तथा फुटपाथमा नराखौं, घर पसल सवारी साधनबाट निस्कने फोहोर मैला नालीमा नफालौं, नालीलाई विभिन्न निर्माणका समयमा नपुरिने गरी निर्माण कार्य गरौं वा पुरिएको खण्डमा पानीको प्रवाहलाई सड़कमा नआउने गरी व्यवस्था गरौं र कार्य सकिए लगतै नाली सफा गरौं। सड़कमा सवारी साधन धुने पखाल्ने काम नगरौं। सानातिना पहिरो तथा अन्य कारणले नाली अवरूद्ध भएमा नालीको प्रवाहका लागि हामीले प्रयास र खेतबारीका कुलो, खानेपानीका पाइपहरू सड़क नाली कलभर्टबाट प्रयोग नगरौं। बाढ़ी पहिरो तथा अन्य कारणबाट सड़क तथा संरचनाहरू अवरूद्ध भएमा क्षति भएमा सम्बन्धित निकायमा तुरन्त खबर गरौं। पूर्वाधार विकास कार्यालय गोर्खा।

0: California. Extreme energy drink.
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।
2: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
3: क्लिनिकमा उपलब्ध सेवाहरू: मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
4: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
3: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
4: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू।
3: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
4: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
3: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 064-421-315 र मोबाइल 98-560-40-018।
5: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
6: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो। घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
5: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
6: हो र दाई, गोर्खामा पनि युपीभीसी, अल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98-460-70-211 र 98-191-23-170।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको

0: एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा एघारमा शैक्षिक सत्र 2083 का लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्यूटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्यूटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98461-25300, 98463-56462, 98415-019-61 र 98466-40622। व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
1: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
0: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
1: कर, राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
0: सम्पर्क गुणाखर गौतम

0: 98560 1970 98560 1970।
1: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
3: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51227 98410 51227।

0: चॉइस एफएम 90.4 मेगाहर्ज
1: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ,
2: विवरण दर्ता रिटर्न फाइल सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी,
1: व्यवसाय सुरक्षित भविष्य सुनिश्चित, सही परामर्श सही नतिजा,
2: कर राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा
1: सम्पर्क गुणाखर गौतम मोबाइल 98560 1970 98560 1970।
3: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
4: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ,
5: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा,
6: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
5: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा, मोबाइल 98410 51227 98410 51227।

0: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
1: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
0: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
1: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 9856724210 9856724210। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
2: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
2: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
2: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849394421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-24-670 मोबाइल नम्बर 98-460-56-238।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।
6: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98-678-73-632 र 98-432-85-516। कृषक खेतका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र गोर्खा।

0: Choice FM 90.4 MHz.
1: होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
4: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
5: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
5: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 98 560 70 133, 98 460 56 415, 98 460 89 033, 98 460 42 722 र 98 560 42 631।

0: extreme energy drink.
1: Wow, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
2: हाम्रै बालकृष्ण भाइकोमा नि।
3: Wow, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
1: Wow, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरकोमा नि सर।
5: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
6: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
7: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा सा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058 48831।
8: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
9: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
8: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
9: त्यसैले त मैले तिमीलाई हालेर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
8: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
10: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
11: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
10: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमतारी गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 97 69 4913।
12: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
10: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
12: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
10: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
12: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664-590-111 र 98-560-88088।

0: चॉइस एफएम 90.4 मेगाहर्ज।
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
2: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
1: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल
3: नारायण वस्त्रालय फुजेलीको कपडा पसल हरमतारी गोर्खा। सम्पर्क नम्बर 98460 26176, 98 16 17 33 51।
4: सगरमाथा टेक्निकल कलेजमा भर्ना खुल्यो। शैक्षिक सत्र 2083-84 लागि डिप्लोमा इन फार्मेसी कार्यक्रम सिटीई भेटीबाट सम्बन्धन प्राप्त यस कलेजमा प्रवेश फारम वितरण भइरहेको छ। यसैमा अनिवार्य विषय गणित, अंग्रेजी र विज्ञानमा न्यूनतम सी ग्रेड तथा न्यूनतम 2 GPA प्राप्त गरेको हुनुपर्नेछ। भर्ना आवेदन यही वैशाख 29 गतेदेखि शुरू हुनेछ। फारम बुझाउने अन्तिम मिति जेठ 13 गतेसम्म रहनेछ। विस्तृत जानकारीका लागि सगरमाथा टेक्निकल कलेज भरतपुर 9 चितवन बस पार्क नजिकै। फोन 0556112266, मोबाइल 98451549752 र 98452137124, इमेल sagarmatha091@gmail.com।
5: जय मातृभूमि पार्टीको सूचना। राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि र नेपालवादको नारामा समर्पित, कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
6: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
7: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
8: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
6: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
7: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111 91354 98111 91354।

0: California.
1: Extreme energy drink.
2: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपाल।

0: नम्बर 98 16 17 60 12 98 16 17 60 12।
1: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ,
2: विवरण दर्ता रिटर्न फाइल सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
1: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श सही नतिजा।
2: कर राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा
1: सम्पर्क गुणाखर गौतम, मोबाइल 98 560 17 970 98 560 17 970।
3: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
4: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
3: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउण्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
4: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98 460 70 211 र 98 191 23 170।

0: Choice FM 90.4 MHz.
1: गोर्खा नगर क्षेत्रभित्र फोहोर संकलन गरिने सम्बन्धी सूचना.
2: गोर्खा नगरपालिका क्षेत्रभित्रका घर घरबाट फोहोर नियमित रूपमा संकलन हुँदै आएको जानकारी गराउँदै आफ्नो क्षेत्रमा तोकेको दिन र समयमा फोहोर संकलन गर्न आउने गाड़ीलाई कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै राखिदिई पठाउनु हुनका साथै फोहोर संकलनमा सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं.
1: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो. फोहर मैलालाई उचित वर्गीकरण गरी घरमा छुट्याएर राखौं. वातावरणको संरक्षण र सम्वर्धन गरौं. जथाभावी फोहर मैला नफालौं र फाल्न नदिऊ.
2: स्वच्छ वातावरण, स्वस्थ जीवन. क्लीन गोर्खा सँगै स्वच्छ गोर्खा.
1: गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लीन गोर्खाको अनुरोध.
3: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो. त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा.
4: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा.
3: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल. पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ. नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, हरमटारी, गोर्खा. सम्पर्क नम्बर 98460 26176, 98 16 17 33 51.
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
5: भेटे नि, होटल गोर्खा प्यालेस.
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने. अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
5: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ.
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो.
1: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ. होटल गोर्खा प्यालेस. होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना. सही ठेगाना.
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा. फोन नम्बर 064-421-322 र 421-443.
2: मस्तिष्क घात रोकथाम गर्ने उपायहरू: नुनको सेवन कम गरौं, स्वस्थ खाना खाऊ, नियमित रूपमा व्यायाम गरौं, मदिरा सेवन नगरौं, स्वस्थ शारीरिक तौल कायम गरौं, धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगरौं. आफूलाई पाएक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप, ब्लड प्रेसर मापन, मृगौला सम्बन्धी रोगको जाँच र बीएमआई मापन गरौं. समयमै नसर्ने रोगको जाँच गराऊ, स्वस्थ र दीर्घ जीवन बाँचौ. प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय.
6: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना. हाम्रा सेवाहरू: एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ. विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू. हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ. थप जानकारीका लागि सम्पर्क 064-420-790, 98-560-40046 र 98-560-40901.

0: चोइस एफएम 90.4 मेगाहर्ज।
1: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपैयाँ पुग्यो।
2: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98066 63381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।

0: extreme energy drink.
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरी जान पर्ने हुन्थ्यो,
2: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब,
2: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
2: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849394421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
1: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खा, सम्पर्क नम्बर 9846-25300, 9843-56462, 9815-019-61 र 9846-40622।

जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 9851 87 127 र 9851 28 411। जय मातृभूमि, जय सुशासन, जय

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो, गाँठी कुरा आयो है।

0: त्यस्तो छैन यार।
1: सहरमा भिड छ मान्छे अकेला, टेन्सन गर्मी ठेलम ठेला, हर कोही जिन्दगी से धकेला, सानो बातमा ठुलो समेला। यस यस

0: हाम्रो वन हाम्रो जीवन।
1: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट सुरु हुन्छ।
0: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
1: आउनुहोस् हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
0: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
1: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
0: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खा संघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
0: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
4: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
5: हाम्रै बालकृष्ण भाइकोमा नि।
6: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
7: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
8: हाम्रै बालकृष्ण सरकोमा नि सर।
5: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
8: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
9: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856-40-283 र 9008-48-831।
10: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाम न। कफी पनि खान मन लागेको थियो।
11: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
10: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
11: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
10: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
0: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
1: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
0: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664-20-658, मोबाइल नम्बर 97-69-4-91-403।
12: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
0: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
12: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
0: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
12: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664-590-111 र 9856-88-088।
13: अनलाइनबाट छोरीको जन्म दर्ता फारम भर्दैछु बुवा।
14: बच्चा जन्मिन दर्ता गर्नु पर्छ र भने के फाइदा हुन्छ यो दर्ता गरेर?
13: बच्चालाई विद्यालय भर्ना गर्न, नाबालिग परिचय पत्र लिन, नागरिकता तथा राष्ट्रिय परिचय पत्र बनाउन, सरकारी सेवा सुविधा लिनको लागि अनिवार्य रूपमा प्रमाण पत्र चाहिन्छ नि बुवा।
14: यो जन्म दर्ता प्रमाण पत्र त मान्छे जन्मेको जत्तिकै महत्वपूर्ण रहेछ।
13: 35 दिन भित्रमा जन्म दर्ता गरेमा विलम्ब शुल्क पनि तिर्नु पर्दैन। म जन्म दर्ता अनलाइनबाट भर्छु, बुवा चाहिँ वडा कार्यालय गएर नातिनीको जन्म दर्ता प्रमाण पत्र लिएर आउनु होला।
14: बुहारीले भनेको कुरा मैले नमान्नु न त।
15: ओहो, हरिमान
14: कृष्ण प्रसाद,
15: कहाँबाट यहाँ?
14: म चाहिँ नातिनीको जन्म दर्ता प्रमाण पत्र लिन।
15: जान्नेले अनलाइनबाटै फर्म भर्दा रहेछ। म चाहिँ नि बुवाको मृत्यु दर्ता र बसाई सराईको दर्ता गराउन वडा कार्यालयमै आएको।
16: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्रै अनिवार्य दर्ता गरौं र गरौं।
17: जनहितका लागि सही लखन गाउँपालिका गोर्खाको अनुरोध।

0: Mania Extreme Energy Drink.
1: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कही कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
2: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स फोन 067-421-323 हरमटारी गोर्खा।
3: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
4: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
3: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली गिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउण्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
4: हो र दाइ, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरूङ, मोबाइल 98460-70211 र 98191-23170।
5: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ।
2: एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। मोबाइल 98511-35194।
6: दैनिक भागदौड र थकान।

0: नारायण वस्त्रालय फुजेलीको कपडा पसल हरमटारी गोर्खा सम्पर्क नम्बर 9846026176 9816173551
1: हजुरहरू पनि म जस्तै हुनुहुन्छ सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने चिन्तै नगर्नुहोस् त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु देख्दा सुन जस्तै चम्किलो लगाउँदा हल्का प्राइस सुन्दा पनि ए हो र भन्ने खालको पार्टी होस् बिहे होस् डेली वेयर होस् सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ अनलाइनबाटै अर्डर घरमै डेलिभरी न डर न झन्झट स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 9806633081 वाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: कृषि ज्ञान केन्द्र गोर्खाको अनुरोध। विभिन्न कृषि बालीको खेती गर्ने तथा पाकेका बाली थन्क्याउने सिजन भएकाले आवश्यक कृषि कर्मलाई निरन्तरता दिई सम्भावित खाद्यान्न संकटलाई टाढौं। स्वच्छ तथा ताजा फलफूल, तरकारी, दूध, माछा मासु तथा अण्डाको नियमित र सन्तुलित सेवन गरी शरीरको रोगसँग लड्ने क्षमता वृद्धि गरी विभिन्न संक्रामक रोगबाट बचौं। कृषि सम्बन्धी उत्पादन सामग्री, रोग, किरा तथा अन्य प्राविधिक समस्या तथा उत्पादनको बजारीकरणमा समस्या परेमा कृषि ज्ञान केन्द्र गोर्खामा सम्पर्क गर्नुहोला। कृषि ज्ञान केन्द्र गोर्खा।
2: होइन, एक्लै बसेर के सोचिरहेको?
3: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि। नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
3: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
3: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
4: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12 98 16 17 60 12।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
5: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
5: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस। होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना। सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।
6: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
7: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51-227 98410-51-227।
8: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
9: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडिहेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 064-421-315 र मोबाइल 98-560-40-018। घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
8: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
4: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212 064-420-212।
10: हाम्रो स्कुल महेन्द्र ज्योति।
2: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
9: हाम्रा विशेषताहरू: दक्ष अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
2: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 98560 70 130, 98460 56 415, 98460 89 033, 98460 42 722 र 98560 42 631।

नाता तोडेर जानेले सम्झना किन छोडेर जान्छ? तिमीले साथ छोड्यो भन्दा पनि संसार गोलो छ, घुमिरहन्छ भन्ने कुराले धेरै सताइरहेछ।

0: Bunnia. Extreme energy drink.
1: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
2: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
1: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
2: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 9856724210, 9856724210।
3: हाम्रो वन हाम्रो जीवन।
4: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट शुरू हुन्छ।
3: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
4: आउनुहोस् हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
3: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिंगर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
4: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
3: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खा संघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 का लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 9846-25300, 9843-56462, 9815-019-61 र 9846-40622।

0: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइको मानि।
2: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानि।
3: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरको मानि सर।
1: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
7: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
8: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
9: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
9: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 064-420-658, मोबाइल नम्बर 97-69-4-91-403।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज
1: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
1: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
1: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064-590-111 र 98-560-88-088।
2: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
3: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब,
3: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
3: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-490-39-421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
5: सगरमाथा टेक्निकल कलेजमा भर्ना खुल्यो। शैक्षिक सत्र 2083-84 लागि डिप्लोमा इन फार्मेसी कार्यक्रम सीटीई भेटीबाट सम्बन्धन प्राप्त यस कलेजमा प्रवेश फारम वितरण भइरहेको छ। यसैमा अनिवार्य विषय गणित, अंग्रेजी र विज्ञानमा न्यूनतम सी ग्रेड तथा न्यूनतम 2 GPA प्राप्त गरेको हुनुपर्नेछ। भर्ना आवेदन यही वैशाख 29 गतेदेखि शुरू हुनेछ। फारम बुझाउने अन्तिम मिति जेठ 13 गतेसम्म रहनेछ। विस्तृत जानकारीका लागि सगरमाथा टेक्निकल कलेज भरतपुर 9 चितवन एसपस पार्क नजिकै, फोन 0556-511-266, मोबाइल 98-451-49-752 र 98-452-13-724, इमेल sagarmatha091@gmail.com।
6: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: जय मातृभूमि पार्टीको सूचना। राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि र नेपालवादको नारामा समर्पित, कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98-511-87-127 र 98-511-28-411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
9: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
10: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ, राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
11: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
9: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
10: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98-111-91-354, 98-111-91-354।

0: आफू भित्रै पो हुन्छ रे नि गीतहरूको घर। गाएर म त जोड जोडले खोलालाई सुनाउनेछु, छाडिराख्छु ल यतै, जे जति छन् बारी, म त अब नयाँ हुन्छु, उडे है म त सरार आकाशै भरि, साथी चाहिँ हुन्छ मेरो गाजले सुन्छ रे।
1: मबदनी दानी दानी सानी दावा जमारे

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेशन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 2790, 98560 40046 र 98560 40901।
2: जय मातृभूमि पार्टीको सूचना। राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि र नेपालवादको नारामा समर्पित, कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
3: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स हरमटारी, फोन 0664 21 323।
1: विश्वास तपाईको, सेवा हाम्रो।
4: मस्तिष्क घात रोकथाम गर्ने उपायहरू: नुनको सेवन कम गरौं, स्वस्थ खाना खाऊं, नियमित रूपमा व्यायाम गरौं, मदिरा सेवन नगरौं, स्वस्थ शारीरिक तौल कायम गरौं, धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन नगरौं। आफूलाई पाएक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप, ब्लड प्रेसर मापन, मृगौला सम्बन्धी रोगको जाँच र बीएमआई मापन गरौं। समयमै नसर्ने रोगको जाँच गराऊ, स्वस्थ र दीर्घ जीवन बाँचौं। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
5: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
5: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
5: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज
1: म शहर गएर छिट्टै तिमीलाई लिन आउँछु, पर्खेर बस है सानो।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
4: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खाबाट जनहितमा जारी सन्देश। खानेपानीको मुहान, कलेक्सन ट्याङ्की, पानी पोखरी, धारा वरपर सफा राखौं। खानेपानीको मुहानमा वर्षाको भल पस्नबाट जोगाउने उपायहरू अवलम्बन गरौं। खानेपानीका पाइपहरू उचित तरिकाले जमिनमा गाड्ने साथै संरचनाहरू संरक्षण गर्ने गरौं। खानेपानीको घरेलु स्तरमा शुद्धिकरण अर्थात उमाल्ने, फिल्टर गर्ने जस्ता उपायहरू अवलम्बन गरेर मात्रै पिउने गरौं। खानेपानीका पाइपहरू ठाउँ ठाउँमा फुटेको छ भने तुरुन्त जोड्ने काम गरौं र आवश्यक प्राविधिक सहयोगको लागि यस कार्यालयमा सम्पर्क गरौं। निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजनाहरूको उपभोक्ता समितिहरूले नियमित अनुगमन गर्ने गरौं। पानीको प्रयोग सकिसकेपछि धाराको टुटी बन्द गर्ने गरौं। व्यक्तिगत सरसफाई, घरायसी सरसफाई तथा वातावरणीय सरसफाईमा समेत ध्यान दिने गरौं। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खा।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 का लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98 4 61 25 300, 98 4 63 56 462, 98 4 15 019 61 र 98 4 66 40 622।

0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
1: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
1: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमतारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
0: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
4: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
4: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।
5: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
0: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
6: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51227, 98410-51227।

0: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा।
1: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
0: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा। सम्पर्क फोन नम्बर 0064 20 212, 0064 20 212।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने। प्रधानमन्त्री एक हप्ता भित्रै संसदमा उपस्थित हुने रासोपाको भनाई।
0: रोल्पामा हावाहुरीले ढालेको रूखले च्यापेर दुईजनाको ज्यान गयो। झापा गुल्मी लगायतका जिल्लामा क्षति। लुम्बिनी पूर्वको तराईमा आज पनि हावाहुरीको जोखिम। पश्चिम तराईमा चर्को गर्मी कायमै।
1: बजारमा क्यान्सरको औषधि नपाउँदा बिरामीको नियमित उपचारमा समस्या। औषधि व्यवस्था विभाग र आयातकर्तालाई सम्पर्क गर्न आग्रह।
2: म देशभरिका नागरिकलाई के अनुरोध गर्न चाहन्छु भने म पवन आचार्यको नम्बर र किरण सुन्दर बज्राचार्यको फोन नम्बर औषधि व्यवस्था विभागको वेबसाइटमा राखेका छ। हामीले सामाजिक सञ्जालमा पनि जताततै प्रेषित गरेका छौँ।
0: सामाजिक सञ्जाल बाल बालिकाका लागि धूम्रपान जत्तिकै हानिकारक रहेको बेलायती डाक्टरको भनाई। सरकारले प्रतिबन्धबारे छलफल गर्दै।
1: र क्यानका प्रवक्ता लामालाई राखेपछि फिर्ता बोलायो। आईपीएलको फाइनल पुग्न आज राति बेंगलुरू र गुजरात खेल्दै।
3: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
3: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
4: सम्पर्क फोन नम्बर 9857035578 9857075740 9865367788।
5: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस बेटरको बानी लाग्छ।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह बालिनले नेपाली नागरिकको जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। काठमाडौँ र नयाँ दिल्लीमा रहेका युरोपेली संघ ईयू तथा सदस्य राष्ट्रका राजदूत र अन्य देशका राजदूतहरूसँग प्रधानमन्त्री कार्यालयमा भएको संयुक्त भेटवार्तामा उहाँले आफूहरूलाई सुम्पिएको जिम्मेवारीको पूर्ण बोध रहेको जानकारी गराउनु भएको हो। प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटमा प्रधानमन्त्री शाहले हालैको चुनावले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने बताउनुभयो। नागरिकका लागि नयाँ अवसर सृजना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको लगानी प्रक्रियालाई सहज बनाउँदै नवप्रवर्तन र दिगो विकासप्रति प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो। प्रधानमन्त्री शाहले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको निरन्तरता दिने बताउँदै सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गर्नुभयो। साथै व्यापार लगानी हरित ऊर्जा जलवायु र पर्यटन लगायत प्रमुख क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउन नेपाल लागि परेको उहाँको भनाई छ। भेटमा राजदूतहरूले नेपालसँग सहकार्य र लगानीका लागि आफूहरू तयार रहेको जानकारी दिएका प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह सम्भवत एक हप्तामै संसदमा उपस्थित हुने बताउनु भएको छ। आफूले प्रधानमन्त्रीको सचिवालयमा कुरा पनि गरेको भन्दै उहाँले सम्भवत एक हप्ताभित्रै प्रधानमन्त्री संसदमा आउने कुरा सभामुख मार्फत सदनलाई जानकारी गराउन चाहेको बताउनुभयो। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाब दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस एमाले र नेकपा सहितका राजनैतिक दलहरूले प्रतिनिधि सभाको बैठक अवरूद्ध गरिरहेका छन्। आजको बैठकमा पनि प्रतिपक्षी दलले बैठकमा अवरोध जनाएपछि बैठक स्थगित गरेर सभामुख डोल प्रसाद अर्यालले दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो। छलफलमा रासोपाले सदनमा प्रधानमन्त्री आउने प्रतिबद्धता जनाए पनि पछि बैठकमा बोल्ने बेलामा मिति नतोकी एक हप्ताभित्र भनेको हो। विपक्षी दलले रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको प्रतिबद्धता अनुसार रूलिङ गर्न माग गरेका छन्। एमाले बैठकमा भएको सहमति सभामुखले कार्यान्वयन नगरेको बताउनु भयो। विपक्षले भनाइराखेपछि अहिले बैठक चलिरहेको छ।
0: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले वर्षा हावाहुरी र पहिरोका कारण विभिन्न जिल्लामा भएको क्षतिप्रति सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले बागलुङमा विद्यालय र घरका छाना उडेको, गुल्मीको मालिका गाउँपालिकामा हावाहुरीबाट क्षति भएको, ताप्लेजुङ र पाँच थरमा विपज्जन्य घटना घटेको र अछामको रामा रोशनमा 200 भेडा मरेको विषय उठाउँदै पीड़ितलाई राहत तथा क्षतिपूर्ति दिन माग गरेका हुन्। बीपी राजमार्ग र मध्य पहाड़ी लोकमार्गमा बाढ़ी र पहिरोबाट सड़क अवरूद्ध भएको तथा प्युठान, रोल्पा, अर्खाँची र झापामा विद्युत आपूर्ति प्रभावित भएको प्रति पनि सांसदहरूले चिन्ता व्यक्त गरेका छन्। सांसदहरूले विपद जोखिम व्यवस्थापनमा सरकार थप गम्भीर हुनुपर्ने र पूर्व सचेतना कार्य प्रभावकारी बनाउनु पर्ने सुझाव पनि दिएका छन्।
1: रोल्पाको थवाङमा हावाहुरीले ढालेको रूखले च्याम्पिएर दुईजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा थवाङ गाउँपालिका दुई हेलो वाङकी 60 वर्षीय रुजु झाँक्री र 50 वर्षीय मनाबोजी झाँक्री रहेका रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार रुजुको घटनास्थलमै र मनबुजीको उपचारका क्रममा कास्की पोखरातर्फ लैजाने क्रममा ज्यान गएको हो। उनीहरू दुवैजना हिजो बेलुकी थवाङ आधारभूत अस्पतालमा बिरामी भेट्न गएका थिए। बिरामी भेटेर घरतर्फ फर्किने क्रममा बेलुकी हावाहुरी सहितको पानी पर्दा बाटो माथिबाट 29 रूख ढलेपछि उनीहरूलाई च्यापेको थियो।
0: यसैबीच झापामा हावाहुरी र वर्षाका कारण किरा खेतीमा ठूलो क्षति पुगेको छ। बारादशी गाउँपालिका वडा नम्बर 7 32 बिघा लगायत क्षेत्रमा व्यावसायिक रूपमा लगाएको केरा खेतीमा हावाहुरीले नोक्सान पुर्याएको हो। किसानहरूका अनुसार झण्डै 60 बिघा क्षेत्रफलमा लगाएका केराका बोटहरू हावाहुरीले ढालेर नष्ट गर्दा 3 करोड़ रूपियाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। यस्तै गुल्मीको मालिका गाउँपालिकामा गैराती चलेको हावाहुरीले संयौं घरगोठ तथा संरचनामा क्षति पुर्याएको छ। मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अरियालका अनुसार 150 भन्दा बढी घरमा क्षति पुगेको विवरण संकलन भइसकेको र 200 भन्दा बढी हुन सक्ने अनुमान छ। यस्तै आज पनि विभिन्न क्षेत्रमा हावाहुरी चलिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार झापा, मोरङ, बारा, पर्सा, सर्लाही, धनुषा, मकवानपुर, चितवन, तनहुँ, नवलपुर, रूपन्देही लगायत जिल्लामा हावाहुरीको सम्भावना छ। महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ।
1: यसैबीच आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको तराई क्षेत्रमा चर्को गर्मी भएको छ। पश्चिम तराईका धेरैजसो जिल्लाको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। आज पनि पश्चिम तराईमा पानी परेको छैन। आज दिउँसोपछि गण्डकी प्रदेशका केही ठाउँमा पानी परेको छ। यस्तै झापाको चन्द्रगढ़ीमा 1 घण्टामै 42 मिलिमिटर पानी परेको छ। पछिल्लो 24 घण्टामा गण्डकी प्रदेशदेखि पूर्वका सबैजसो ठाउँ र पश्चिम पहाड़का पनि केही ठाउँमा पानी परेको छ। तर केही दिनदेखि चर्को गर्मी सहँदै आएको पश्चिम तराईमा भने पछिल्लो 24 घण्टामा पनि पानी परेको छैन।
0: यसैबीच जलवायु परिवर्तन र विपद व्यवस्थापनलाई अलग अलग विषयका रूपमा हेर्ने विद्यमान परिपाटीले जोखिम बढ़ाएको भन्दै विज्ञहरूले नीतिगत र कार्यगत सामञ्जस्यता हुनुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा आज आयोजित कार्यक्रममा जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले जलवायु परिवर्तन, जैविक विविधतामा आएको ह्रास र प्रदूषणले विपद निम्त्याउने बताउनुभयो। तराईमा देखिएको तातो हावाको लहरको उदाहरण दिँदै उहाँले तापक्रम र यसले मानव जीवन, पशु पक्षी तथा कृषिमा पार्ने असरबारे वैज्ञानिक बुझाइको कमी रहेको बताउनुभयो। कृषि वन तथा वातावरण पर्यावरण मन्त्रालयका उपसचिव प्रकाश सिंह थापाले जलवायु परिवर्तनका असर अब वास्तविक जीवनको अपरिहार्यता बनेको उल्लेख गर्दै विपदको समयमा समुदाय नै पहिलो प्रतिकार्यमा उत्रिने निकाय भएकोले पालिका तहमै काम गर्न आवश्यक रहेको बताउनुभयो। सुर्खेतको सिम्चा, मुस्ताङ, हुम्ला र बाजुरामा घटेका बाढ़ी पहिरोका घटनाले विपदलाई जलवायु परिवर्तनको कोणबाट हेर्नुपर्ने आवश्यकता थप पुष्टि गरेको भन्दै कार्यक्रमले तिनै तहका सरकार, गैर सरकारी संस्था र विकास साझेदारी बीचको सहकार्य अपरिहार्य भएको निष्कर्ष निकालेको छ।
1: सरकारले विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज, सरल र प्रविधि मैत्री बनाउने उद्देश्यले मोफा मित्र एप सञ्चालनमा ल्याएको छ। कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले एप शुभारम्भ गर्नुभएको हो। अब मोफा मित्र एप मार्फत विदेशमा रहेका नेपाली तथा उनका आफन्तले आफू रहेकै ठाउँबाट अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली निकायसँग, नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्नेछन्। विदेशमा रहेका नेपालीको यकिन तथ्याङ्क नहुँदा उद्धार तथा सहायतामा समस्या भएको उल्लेख गर्दै परराष्ट्र मन्त्री खनालले विभिन्न सरकारी निकाय, गन्तव्य देश र स्वयं व्यक्तिबाट प्राप्त विवरणका आधारमा तथ्याङ्क संकलन शुरू गरेको जानकारी दिनुभयो। विदेशमा रहेका नेपालीले अप्ठ्यारो अवस्थामा सरकार नजिक रहेको अनुभूति गर्न सकुन् भन्ने उद्देश्यले मोफा मित्र एप विकास गरिएको उहाँले बताउनुभयो। मन्त्री खनालले लिगल नेपाल कन्सुलर जीओभीएनपी अनलाइन प्रणाली स्थापना गरी सञ्चालनमा ल्याएको पनि जानकारी दिनुभयो। उहाँका अनुसार अहिले यो प्रणाली सबै प्रदेश, जिल्ला प्रशासन कार्यालय, विदेशमा रहेका नेपाली नियोग तथा झण्डै 500 पालिकामा विस्तार भइसकेको छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा सबै 753 पालिकामा सेवा विस्तार गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। क्यान्सरको उपचारका लागि आवश्यक औषधि अभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
4: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
6: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576114 सम्पर्क गर्नुहुन अनुरोध छ।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने राष्ट्रपाको भनाई, रोल्पामा हावाहुरीले ढालेको रूखले च्यापेर 2 जनाको ज्यान गयो, झापा गुल्मी लगायतका जिल्लामा पनि हावाहुरीको कारण क्षति, तराईमा चर्को गर्मी कायमै, विदेशमा रहेका नेपाली नागरिकलाई कन्सुलर सेवा थप सहज सरल र प्रविधि मैत्री बनाउन मोफा मित्र एप सञ्चालनमा लगायतका खबर प्रस्तुत गरे।
1: क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि अभावले देशभरका अस्पतालमा उपचार सेवा प्रभावित भएको छ। किमोथेरापीमा प्रयोग हुने जीवरक्षक औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको अभाव बढेपछि बिरामीको बिचल्ली भएको चिकित्सकले बताएका छन्। यी दुई औषधि सबैजसो प्रकारका क्यान्सरमा प्रयोग हुने अत्यावश्यक किमोथेरापी औषधि हुन्। नेपालमा यी औषधि उत्पादन हुँदैनन्, पूर्ण रूपमा विदेशबाट आयात हुन्छ। अरू आयात हुने औषधि बजारमा रहे पनि यिनीहरूको अभाव शुरू भएको लामो समय भयो। क्यान्सरको औषधि लामो समयदेखि अभाव हुनुको कारण के हो भनेर सम्झना महर्जनले नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यलाई सोध्नु भएको छ।
2: सरकारले 11 वर्ष पहिले 2072 सालमा 96 प्रकारका औषधिको मूल्य नियन्त्रण गरेका थियो। त्यो मूल्य नियन्त्रण गर्ने बेलामा कार्बोप्लाटिन र सिस्प्लाटिन लगायत 6 प्रकारका औषधिहरू थिए। तर के हुन्छ भने हामीले यी औषधिहरू भारत र बंगलादेशबाट आयात गर्ने गर्छौं। भारत र बंगलादेशबाट आयात गर्दै गर्दा त्यहाँको उत्पादकहरूले हामीलाई दिने मूल्य भन्दा हामीले यहाँ बेच्नुपर्ने मूल्य नै कम भइसक्यो। हामीले यहाँ कम मूल्यमा बेच्नुपर्छ, त्यहाँबाट हामीले बढीमा खरिद गर्नुपर्ने अवस्था छ। किन भयो भन्दा भारत बंगलादेशमा हरेक वर्ष औषधिको मूल्य समायोजन हुन्छ। मूल्य समायोजन भने के हो भन्ने चासो हुन सक्छ नागरिकलाई। मूल्य अन्तर्राष्ट्रिय बजारमा औषधिको कच्चा पदार्थ लगायत विभिन्न फ्याक्टरहरू छ, डलरको एक्सचेन्ज रेटदेखि लिएर विभिन्न फ्याक्टरहरू छ, त्यसको आधारमा मूल्य घट्दा घट्नुपर्ने र बढ्दा

0: सर्वोच्च अदालतमा पनि छुट्टै फास्ट ट्र्याक पूर्वाधार इजलास गठन गरी दुई महिनाभित्र फैसला गर्ने समय सीमा तोक्ने तयारी रहेको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
4: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ। फोन नम्बर 01-4110-696 98-514-2463।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। हिजो दोहोरो अंकले बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार उपसूचक नेप्से 9.24 अंकले घटेर 2777.10 बिन्दुमा झरेको हो। आज म्युचुअल फण्ड, निर्जीवन बीमा बाहेक सबै समूहका सूचक घटेका छन्। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.98 अर्ब करोड़को कारोबार भएकोमा आज 342 कम्पनीका 1.18 करोड़ किता शेयर 4.85 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: कृषि वन तथा वातावरण मन्त्रालयले किसानलाई क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गर्ने भएको छ। धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव नदिन उनीहरूको खेती गर्ने जमीनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल उपलब्ध गराउन लागेको मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदा छ भने सड़क मार्ग भएर 4,585 मेट्रिक टन मल आउने क्रममा रहेको छ।
2: रूपन्देहीको कञ्चन गाउँपालिकाले विद्यार्थीको पोषण सुधार एवं दिवा खाजा सुदृढीकरण उद्देश्यले दिवा खाजामा सुन्तला रंगको सकरखण्ड समावेश गर्ने नीति ल्याएको छ। पौष्टिक तत्वले भरिपूर्ण तथा भिटामिन ए बढ़ी पाउने यो खाद्य पदार्थले विद्यार्थीहरूको स्वास्थ्य वृद्धि विकास र पढ़ाई क्षमतामा सकारात्मक प्रभाव पार्ने उद्देश्यले सुन्तला रंगको सकरखण्ड दिवा खाजामा मिसाएर खुवाउन शुरू गरेको गाउँपालिकाका अध्यक्ष नमराज ढकालले बताउनुभयो। गाउँपालिकामा रहेका 19 सामुदायिक विद्यालयको दिवा खाजा मार्फत बालबालिकालाई कुपोषणबाट बचाउनका लागि सुन्तला रंगको सकरखण्ड खुवाउने कार्यक्रमलाई अगाडि बढ़ाएको उहाँको भनाइ छ। यस्तै संस्थागत विद्यालयका प्रधानाध्यापक तथा संचालकसँग पनि छलफल भइरहेको हुँदा दिवा खाजा मार्फत गाउँपालिकामा बालबालिकामा देखिने कुपोषणको समस्या कम गर्न सहयोग पुग्ने अध्यक्ष ढकालको अपेक्षा छ।
1: नेपाल विद्युत प्राधिकरणले चक्रपथभित्र सहज रूपमा विद्युत उपलब्ध गराउने लक्ष्यका साथ काठमाडौँको मध्य भागमा 132 केबी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ। बालाज सब स्टेशनदेखि महाराजगंज, राजदरबार, रत्न पार्क हुँदै सिंहदरबारसम्म जोड़िने यो डबल सर्किट प्रसारण लाइनको लम्बाई 11.92 किलोमिटर रहनेछ। आयोजना आउँदो 3 वर्षभित्र सम्पन्न हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणले यसअघि नै रत्न पार्क महाराजगंज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ भने काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा पनि यस्तै लाइन निर्माणको काम चलिरहेको छ।
2: गणतन्त्र दिवसलाई विशेष महत्वका साथ मनाउन काठमाडौँ महानगरपालिकाले मञ्च, सजावट तथा कार्यक्रम व्यवस्थापनको तयारी शुरू गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको अध्यक्षतामा बसेको उपसमितिको बैठकले कामको जिम्मेवारी बाँडफाँड गरेको हो। यसैबीच बागमती प्रदेश सरकारले यस वर्ष 3 दिन गणतन्त्र दिवस मनाउने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाको अध्यक्षतामा आज बसेको बैठकले यही जेठ 13 गतेदेखि 15 गतेसम्म विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस 2083 मनाउने निर्णय गरेको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायती डाक्टरहरूले सामाजिक सञ्जाल बालबालिकाका लागि धूम्रपान जत्तिकै हानिकारक रहेको बताएका छन्। उनीहरूले अत्यधिक स्क्रीन समयले युवाहरूलाई निम्त्याउने हानिलाई सम्बोधन गर्न सांसदहरूलाई आग्रह समेत गरेका समाचार संस्था रोइटर्सले जनाएको छ। पछिल्ला वर्षहरूमा प्रविधि र उपकरणहरूको निर्बाध सम्पर्कले बालबालिका र युवाहरूको स्वास्थ्यमा प्रभाव पारिरहेको बेलायत र आयरल्याण्डका 23 साई मेडिकल कलेज र संकायहरूको प्रतिनिधित्व गर्ने निकाय एकाडेमी अफ मेडिकल रोयल कलेजले भनेको छ। सर्वेक्षणमा सहभागी 132 डाक्टर मध्ये आधाभन्दा धेरैले हरेक हप्ता प्रविधि र उपकरणहरूसँग सम्बन्धित हुन सक्ने स्वास्थ्य हानिको कम्तीमा एउटा घटना देखेका र अन्य 1/3 भन्दा धेरै डाक्टरले हप्तामा धेरै पटक हानिको प्रमाण देखेको खबरमा उल्लेख छ। बेलायतले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने बारेमा परामर्श गरिरहेको छ। स्वयं बेलायती परिवारले सामाजिक सञ्जालमाथिको प्रतिबन्धले बालबालिकाको निद्रा, पारिवारिक जीवन र स्कूलको काममा कस्तो प्रभाव पार्छ भनेर विचार गरिरहेका छन्। यस्तै बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनु कति प्रभावकारी हुन्छ भन्ने बारेमा विज्ञहरू विभाजित भएका छन्। गएको वर्ष अस्ट्रेलियामा 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने पहिलो देश बनेको थियो। युरोपेली देशहरूले पनि यस्तै उपायहरू खोजिरहेका छन्।
2: बेलायतको नागरिक उड्डयन प्राधिकरण सीएएले यात्रुहरूले बोक्ने पावर ब्याङ्कका कारण विमानमा जोखिम बढ़दै गएको चेतावनी दिएको छ। पावर ब्याङ्कहरू अत्यधिक तातो हुने वा आगो लाग्ने गम्भीर जोखिम रहेको भन्दै सीएएले यात्रुहरूलाई सुरक्षा नियम पालना गर्न आग्रह गरेको बीबीसीले जनाएको भएको छ। गएको हप्ता इजिप्टबाट बेलायत जाँदै गरेको इजी जेटको विमानमा एक यात्रुले चेक इन ब्यागेजमा पावर ब्याङ्क राखेपछि यी पाइलटले सुरक्षा सतर्कता अपनाउँदै इटालीको रोममा आकस्मिक अवतरण गराएका थिए। सीएएका अनुसार पावर ब्याङ्क कहिल्यै होल्ड ब्यागेजमा राख्न नहुने र सधैँ क्याबिन ब्यागेजमा बोक्नुपर्ने हुन्छ। एक यात्रुले दुईवटा भन्दा बढी

0: पावर बैंक बोक्न नपाइने र विमानभित्र पावर बैंक चार्ज गर्न पनि निषेध गरिएको छ। तथ्याङ्क अनुसार सन् 2019 देखि 2024 बीच लिथियम आयन ब्याट्री अत्यधिक तातेर हुने थर्मल रनवे घटना 15% बढ़ेको छ। सन् 2024 मात्रै हरेक हप्ता औसत 2 विमानमा यस्ता घटना भएका थिए। अन्य इलेक्ट्रोनिक उपकरणको तुलनामा पावर बैंकमा ठूला ब्याट्री हुने हुँदा आगो लागेमा निभाउन झन कठिन हुन्छ।
1: नेपाल दर्पणमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामालाई राष्ट्रिय खेलकुद परिषद राखेपले फिर्ता बोलाएको छ। 2 वर्ष अघि राखेपले मनोनित गरेकोमा अहिले फिर्ता बोलाएको पत्र प्राप्त भएको लामाले पुष्टि गर्नुभयो। क्यानमा लामाले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। राखेपले मनोनयन गर्ने र फिर्ता बोलाउने कानूनी व्यवस्था रहेकाले त्यसैका आधारमा फिर्ता बोलाएको लामाले बताउनुभयो। क्यानमा रहँदासम्म कुशलतापूर्वक काम गरेको र आफूलाई सहयोग गर्ने सबैप्रति उहाँले आभार प्रकट गर्नुभएको छ। लामालाई फिर्ता बोलाएको पत्र राखेपले हिजो पठाएको थियो। लामा पछिल्लो पटक 2080 चैत 29 गते राखेपबाट क्यान सदस्यमा मनोनित हुनुभएको थियो।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आजदेखि प्लेअफका खेलहरू शुरू हुँदैछन्। पहिलो क्वालिफायरमा आज राति रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल राति 7:45 धर्मशालामा शुरू हुनेछ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 8 पटक भेट भएकोमा बेंगलुरू र गुजरात 4-4 खेलमा विजयी भएका छन्। यो खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ। हार्ने टोलीले फाइनल पुग्न दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नुपर्नेछ। एलिमिनेटरमा हार्ने टोली बाहिरिनेछ। सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको एलिमिनेटर भोलि हुनेछ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा उपस्थित हुने राष्ट्रपतिको भनाई।
1: रोल्पामा हावाहुरीले ढालेको रूखले च्यापिएर दुईजनाको ज्यान गयो। झापा गुल्मी लगायतका जिल्लामा पनि हावाहुरीको क्षति। लुम्बिनी पूर्वको तराईमा आज पनि हावाहुरीको जोखिम। पश्चिम तराईमा चर्को गर्मी कायमै।
0: बजारमा क्यान्सरको औषधि नपाउँदा बिरामीको नियमित उपचारमा समस्या। औषधि व्यवस्था विभाग र आयातकर्तालाई सम्पर्क गर्न आग्रह।
1: सामाजिक सञ्जाल बालबालिकाका लागि धूम्रपान जत्तिकै हानिकारक रहेको बेलायती डाक्टरहरूको भनाई। सरकारले प्रतिबन्धबारे छलफल गर्दै।
0: र क्यानका प्रवक्ता लामालाई राखेपले फिर्ता बोलायो। आईपीएलको फाइनल पुग्न आज राति बेंगलुरू र गुजरात खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास थापागाई र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: Choice FM 90.4 MHz.
1: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411। जय मातृभूमि, जय सुशासन, जय।

0: California. Extreme energy drink.
1: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
3: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227।
4: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
5: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
4: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 0664-20212, 0664-20212।
6: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
7: क्लिनिकमा उपलब्ध सेवाहरू, मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
8: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
7: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
8: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू।
7: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
8: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
7: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0664-21-315 र मोबाइल 9856-40-018।
2: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 9851-35194।

0: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
1: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
0: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
1: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
0: सम्पर्क गुणाकर गौतम, मोबाइल 98560 17970, 98560 17970। घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
2: घरको फोहोर वर्गीकरण गर्ने तरिका:
1: पान्छाबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिस्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
2: प्लास्टिक जन्ने सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
1: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
0: फोहोर छुट्याउ, पर्यावरण जोगाउ, स्वच्छ गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाइ हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98461 25 300, 98463 56 562, 98415 019 61 र 98466 40 622। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरी जान पर्ने हुन्थ्यो,
3: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
3: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
3: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490 39 421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
0: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
0: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 98560 70 130, 98460 56 415, 98460 89 033, 98462 472 र 98562 6 31।

0: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
1: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
0: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
1: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98574-24210 98574-24210। होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
0: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
0: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12 98-16-17-60-12।
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
0: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
4: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बी3 कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बी3 कम्प्युटर्स। फोन 064-421-322 हरमटारी गोर्खा।
1: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
0: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
0: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।
5: कृषि ज्ञान केन्द्र गोर्खाको अनुरोध। विभिन्न कृषि बालीको खेती गर्ने तथा पाकेका बाली थन्क्याउने सिजन भएकाले आवश्यक कृषि कर्मलाई निरन्तरता दिए सम्भावित खाद्यान्न संकटलाई टारौं। स्वच्छ तथा ताजा फलफूल, तरकारी, दूध, माछा मासु तथा अण्डाको नियमित र सन्तुलित सेवन गरी शरीरको रोगसँग लड्ने क्षमता वृद्धि गरी विभिन्न संक्रामक रोगबाट बचौं। कृषि सम्बन्धी उत्पादन सामग्री, रोग, किरा तथा अन्य प्राविधिक समस्या तथा उत्पादनको बजारीकरणमा समस्या परेमा कृषि ज्ञान केन्द्र गोर्खामा सम्पर्क गर्नुहोला। कृषि ज्ञान केन्द्र गोर्खा।
1: हाम्रो वन, हाम्रो जीवन।
0: आदिवासी, जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट शुरू हुन्छ।
1: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
0: आउनुहोस् हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं। किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
1: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
0: सुक्खा मौसममा सलाई लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
1: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौ, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खासंघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।

0: वाव, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइकोमा नि।
2: वाव, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
0: वाव, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरकोमा नि सर।
1: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
4: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
5: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856 40283 र 9008548।
6: सगरमाथा टेक्निकल कलेजमा भर्ना खुल्यो। शैक्षिक सत्र 2083-84 लागि डिप्लोमा इन फार्मेसी कार्यक्रम सिटीई भेटीबाट सम्बन्धन प्राप्त यस कलेजमा प्रवेश फारम वितरण भइरहेको छ। यसैमा अनिवार्य विषय गणित, अंग्रेजी र विज्ञानमा न्यूनतम सी ग्रेड तथा न्यूनतम 2 GPA प्राप्त गरेको हुनुपर्नेछ। भर्ना आवेदन यही वैशाख 29 गतेदेखि शुरू हुनेछ। फारम बुझाउने अन्तिम मिति जेठ 13 गतेसम्म रहनेछ। विस्तृत जानकारीका लागि सगरमाथा टेक्निकल कलेज, भरतपुर 9, चितवन, पारस बस पार्क नजिकै। फोन 0556112266, मोबाइल 9845149752 र 9845213724, इमेल sagarmatha091@gmail.com।
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न, कफी पनि खान मन लागेको थियो।
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
7: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
8: त्यसैले त मैले तिमीलाई हालेर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
9: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
9: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 9796400913।
11: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
9: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
11: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
9: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
11: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664590111 र 9856088088।
12: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
13: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ, राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
14: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
12: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
13: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 9811193154, 9811193154।

0: Extreme energy drink.
1: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
2: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्यकर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
3: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
4: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
3: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
4: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू।
3: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
4: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
3: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-421-315 र मोबाइल 98560-40018।
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा।
5: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212 064-420-212।
6: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
7: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
6: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
7: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576-24-210 98576-24-210।
8: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
9: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
7: विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
10: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
7: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर हरमटारी गोर्खा। मोबाइल 98410-51-227 98410-51-227।

0: होइन, एक्लै बसेर के सोचिरहेको?
1: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
1: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
1: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
2: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
3: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98 678 73 632 र 98 432 85 516। कृषक हितका लागि जारी सन्देश, गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।
4: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राय सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98 066 63 381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
5: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसीई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
5: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 98 560 70 133, 98 460 56 415, 98 460 89 033,
0: 98460042 र 98560042 बल्ल बल्ल घर बनाएर सोच्यो अब भने घर हेर्न लायकको हुने भयो।
7: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउण्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 का लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्यूटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्यूटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98-61-25-300, 98-63-56-462, 98-15-019-61 र 98-66-40-622।

0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
1: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
1: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।

0: Stefania. Extreme energy drink.
1: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
2: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
1: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
2: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
1: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
3: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
4: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
3: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। फोन नम्बर 0664 20 658, मोबाइल नम्बर 97 69 4 91 4 3।

आफू भित्रै पो हुन्छ रे नि गीतहरूको घर। गाएर म त जोड जोडले खोलालाई सुनाउनेछु, छाडिराख्छु ल यतै, जे जति छन् बारी, म त अब नयाँ हुन्छु। उडे है म त सरा आकाशैभरि, साथी चाहिँ हुन्छ मेरो गाजा।

0: चॉइस एफएम 90.4 मेगाहर्ज।
1: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
2: हाम्रै बालकृष्ण भाइकोमा नि।
3: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलकोमा नि।
4: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
5: हाम्रै बालकृष्ण सरकोमा नि सर।
2: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
6: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
7: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रिट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
8: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
9: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
8: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
9: गोर्खा गार्डन होटल गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
8: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98560-88088।
10: हाम्रो वन हाम्रो जीवन।
8: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट सुरु हुन्छ।
10: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
8: आउनुहोस्, हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
10: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
8: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
10: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खासँगको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।

0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरी जानु पर्ने हुन्थ्यो,
1: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब,
1: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब,
1: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849394421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
3: चोइस एफएम 90.4 मेगाहर्ज।

0: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो। त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
1: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
0: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ।
2: गोर्खा बजार कालिका काखैमा
0: नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460261076 98 16 17 33 51।
3: सगरमाथा टेक्निकल कलेजमा भर्ना खुल्यो। शैक्षिक सत्र 2083-84 का लागि डिप्लोमा इन फार्मेसी कार्यक्रम सिटीई भेटीबाट सम्बन्धन प्राप्त यस कलेजमा प्रवेश फारम वितरण भइरहेको छ। यसैमा अनिवार्य विषय गणित, अंग्रेजी र विज्ञानमा न्यूनतम सी ग्रेड तथा न्यूनतम 2 GPA प्राप्त गरेको हुनुपर्नेछ। भर्ना आवेदन यही वैशाख 29 गतेदेखि शुरू हुनेछ। फारम बुझाउने अन्तिम मिति जेठ 13 गतेसम्म रहनेछ। विस्तृत जानकारीका लागि सगरमाथा टेक्निकल कलेज भरतपुर 9 चितवन बस पार्क नजिकै। फोन 0556112266, मोबाइल 98451549752 र 98452713724, इमेल sagarmatha091@gmail.com।
4: जय मातृभूमि पार्टीको सूचना। राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि र नेपालवादको नारामा समर्पित कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511-87127 र 98511-28411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
5: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
6: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
7: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
5: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
6: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111-91354 98111-91354।

गोप्य कुरा तिम्रो मात्र होइन हाम्रो पनि छ। म तिमीलाई लिन आएको जान्छौ नि है।

0: দাদা বৌদি লগে তো
1: ইউ কুরা গোপিয়া।

0: Mania.
1: Extreme energy drink.
2: जय मातृभूमि पार्टीको सूचना राष्ट्रियता जनतन्त्र सुशासन समृद्धि र नेपालवादको नारामा समर्पित कहीँ कतैबाट परिचालित नभई स्वचालित राष्ट्रप्रति पूर्ण वफादार राष्ट्रवादीहरूको समूह रहेको पार्टी जय मातृभूमि पार्टीको गोर्खा जिल्ला समिति निर्वाचन क्षेत्र समिति पालिका समिति र ओडा समिति गठन गर्ने कार्य भइरहेको हुँदा राष्ट्रप्रति वफादार राष्ट्रवादी गोर्खालीहरू यस पार्टीमा रही जिम्मेवारी लिन इच्छुकहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क नम्बर 98511 87 127 र 98511 28 411। जय मातृभूमि, जय सुशासन, जय नेपालवाद।
3: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ,
4: विवरण दर्ता रिटर्न फाइल सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
3: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श सही नतिजा।
4: कर राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
3: सम्पर्क गुणाखर गौतम, मोबाइल 98560 17 970 98560 17 970। ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा भित्री कम्प्युटर्स फोन 067-421-323 हरमटारी गोर्खा। आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अजमिन ढुङ्गाना गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा, मोबाइल 98511 35 194। गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
5: भेटे नि, होटल गोर्खा प्यालेस।
3: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
5: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
3: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
6: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
3: होइन, एक्लै बसेर के सोचिरहेको?
7: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
3: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
7: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
3: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
7: त्यसो भए त झन् सजिलो रहेछ, अरू के पाइन्छ?
3: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि, बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
3: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
2: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक गोर्खा, सम्पर्क नम्बर 98-16-17-60-12 98-16-17-60-12।

0: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिसर सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।
1: गोर्खा नगर क्षेत्रभित्र फोहोर संकलन गरिने सम्बन्धी सूचना।
2: गोर्खा नगरपालिका क्षेत्रभित्रका घर घरबाट फोहोर नियमित रूपमा संकलन हुँदै आएको जानकारी गराउँदै आफ्नो क्षेत्रमा तोकेको दिन र समयमा फोहोर संकलन गर्न आउने गाड़ीलाई कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै राखिदिई पठाउनु हुनका साथै फोहोर संकलनमा सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
1: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। फोहर मैलालाई उचित वर्गीकरण गरी घरमा छुट्याएर राखौ। वातावरणको संरक्षण र सम्वर्धन गरौ। जथाभावी फोहर मैला नफालौ र फाल्न नदिऔ।
2: स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लीन गोर्खा सँगै स्वच्छ गोर्खा।
1: गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लीन गोर्खाको अनुरोध।
3: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिलेजमा।
4: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
3: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई।
4: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
3: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664 20 206, मोबाइल 98 510 21 336।

0: California. Extreme energy drink.
1: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
3: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227 9840-51-227। श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11मा व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
2: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक

विद्यालय गोर्खा नगरपालिका छ, दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 98560 70 130, 98460 56 415, 98460 89 033, 98460 42 722 र 98560 42 631।

0: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
1: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छ नि, युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
1: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
2: हाम्रै बालकृष्ण भाइकोमा नि।
3: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको?
2: बालकृष्ण पसलको नाम पनि भन्नुहोस् न।
4: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
5: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक, गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058 48831।
6: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाम न, कफी पनि खान मन लागेको थियो।
7: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
6: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
7: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
6: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
0: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
1: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
0: ग्रिस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमतारी, गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 97969401403।
8: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
0: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
8: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
0: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
8: गोर्खा गार्डन होटल, गोर्खा। सम्पर्क 0664590111 र 98560880088।
9: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
1: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
9: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, हरमतारी, गोर्खा। सम्पर्क नम्बर 98460 26176, 98 16 17 33 51।
10: चोइस एफएम 90.4 मेगाहर्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा एघारमा शैक्षिक सत्र 2083का लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाइ हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98461 25 300, 98463 56 462, 98415 019 61 र 98466 40 600। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जान पर्ने हुन्थ्यो,
1: तर अहिले जमाना फेरिसक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
1: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
1: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

0: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।